0: जय हो बोलो राधे राधे।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गर्छ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: साथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 21 गते बिहिबार, सन 2026 जुन 4 तारिक अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
8: काया कैरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली,
8: राष्ट्रको शान किसान,
9: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
7: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
7: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
2: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानुनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानुन सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
7: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
2: र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भुटानसँग खेल्दै।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
12: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
13: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
14: फोन 056-494-333 493-555
7: काया कैरनमा अब खबरको सिलसिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ मोदी र लामिछानेबीच 1 घण्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन् पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ भारतीय विदेश मन्त्रालयको अस्ति मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इङ्ल्यान्ड अर्थात् बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मङ्गलबार सार्वजनिक भएको हो जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैँ नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मङ्गलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ भाजपा दुवै रासोपा नेतृत्वको सरकारसँग सम्बन्ध बढाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन् यसैबीच रासोपा सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ भारतीय विदेश मन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ
2: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीश सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति उपराष्ट्रपति पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन उहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्राङ्कित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो यसै गरी नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्राङ्कृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्योभन्दा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री, पूर्व उप प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य, तत्कालीन संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा पदाधिकारीका, संवैधानिक निकायका पूर्व पदाधिकारी, पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
7: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय लयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
15: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राजसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलोपटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत गर्यौँ।
2: अब बाँकी खबर। सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानुनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ। राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानुन अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो। माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ, त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ। राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जङ थापाले बताउनुभयो। उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सडक, रेल, सिंचाइ, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ। पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानुन आकर्षित हुन्छ। प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन, त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन, निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो। ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ। छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो, जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन्, विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ, त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ। सनसेट ल मार्फत बनेका कुनै पनि कानुन सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय वा खारेज हुन्छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठुला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड युटी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ। यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ। यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ। प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोडसम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ। यसअघि कठोर कानुन नभएका कारण जथाभावी खानी उत्खनन बढेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ।
2: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिसियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ। बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयनबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ।
3: दुई तिनवटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनुको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनुको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढेको छ। विगतमा सुरु गरेका पूर्वाधारहरू, खास गरेर त्यो गौरवका र रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढाउने कुरा र अहिलेको चाहिँ समयअनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। किसानहरू, साना व्यवसायहरू, ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न, उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन्, तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठुलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो, त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठुलो रोजगारीको सम्भावना छ, त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
4: विगतका बजेट कार्यान्वयन कमजोर थियो, अब यसपटक चाहिँ सुधार हुने सङ्केत चाहिँ हामी देख्न सक्छौँ कि सक्दैनौँ?
3: मलाई लाग्छ यसपालि सुधार हुने सङ्केत हामी देख्न सक्छौँ। यदि कुनै चिजले अवरोध गरेका छन्, नीतिले, ऐनले, कानुनले भने गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्ने, दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, त्यसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को, अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ, र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ, र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो, यसले काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। त्रासले मात्रै फेरि काम हुँदैन, केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ, र त्यो अनुशासनमा राख्दाखेरि हुने हो, ती कुराहरूले काम अगाडि बढ्छ। मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
1: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगञ्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलित माथिको भेदभाव हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका चालु आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ। अघिल्लो वर्ष छुवाछुत भेदभावका 58 वटा उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरुङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरुङ पुनर्स्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिस हुनु। नेपालको कुल जनसङ्ख्या मध्ये 13% भन्दा बढी दलित छन्, जसमध्ये 4.9% तराई मधेसका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ। दलित माथिको विभेद कायमै शीर्षकको खबर गोरखापत्रमा छ।
1: अब विदेशको खबर। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो 4th प्रयास हो। आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले काङ्ग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
2: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भुटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 सुरु हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। महिला T20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 वटी क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसङ्ग आइसिसी क्रिकेट विश्वकप लिग टूको। आइसिसी क्रिकेट विश्वकप लिग टूको आगामी श्रृङ्खलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेदरल्यान्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाडीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। यो श्रृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
1: काय नयाँ कहिरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन इबीको कर सञ्चालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाडीको कर संरचना फेरबदल गरेको हो।
1: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
2: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका 14 को एकीकृत नमुना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।

0: विद्यमान कानुनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने। यसरी बनेका कानुन सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
1: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित। अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
0: र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भुटानसँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन्। छेउमा रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्। तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्दैछन् भो चाहिन्न, आज अलि ठुलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ।

0: तपाई यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर

0: नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 21 गते, तदनुसार सन् 2026 जुन 4 तारिक बिहिबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेरी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर सुरु गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा एमालेका 4 मन्त्रीले राजीनामा दिएपछि मन्त्री परिषद पुनर्गठन, एमालेका मन्त्री फिर्ता भएसँगै कांग्रेसमा पनि हेरफेरको दबाव, प्रदेशमा सांसदको योजनाका लागि रकम बढाउने तयारी।
1: दाङको तुलसीपुरमा 2 दिनको अवधिमा लागू औषध सहित 5 पक्राउ, सल्यानमा बहुविवाह मुद्दामा फरार रहेकी एक महिला 2 वर्षपछि नियन्त्रणमा, छिल्लीकोट दरबार क्षेत्रमा उत्खनन नहुँदा संरक्षणमा चुनौती,
0: र रोल्पामा खोलाको भेलमा परि 2 बालकको ज्यान गयो, कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, तत्काल एमालेको नेतृत्व नछाड्ने अध्यक्ष ओलीको दावी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नायक बुद्ध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बनेका 4 राजीनामा दिएसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। हिजो भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिंचाई मन्त्री सीता शर्मा चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले राजीनामा दिनुभएको थियो। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने गरी राजीनामा दिन लगाएको थियो। 4 मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री चेत नारायण आचार्यले 5 नयाँ मन्त्री नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिस गर्नुभएको छ। पुनर्गठित मन्त्री परिषदमा नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 सांसदलाई मन्त्री बनाइएको छ। नयाँ जिम्मेवारी अनुसार नेकपा एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसै गरी रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसै गरी जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 सोमबारका लागि तय गरिएको छ।
1: यसैबीच लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका 4 मन्त्रीले पार्टी निर्देशन अनुसार राजीनामा दिएपछि सत्ता साझेदार नेपाली काँग्रेसभित्र पनि मन्त्री हेरफेरको दबाव परेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एमालेका मन्त्रीहरू फिर्ता बोलाइएपछि नयाँ राजनीतिक परिस्थिति सृजना भएको बताउनुभयो। उहाँले बजेट निर्माणपछि सत्ता साझेदार दलहरूसँगको सहमति अनुसार काँग्रेसले मुख्यमन्त्री सहित सरकारको नेतृत्व गर्ने तयारी रहेको उल्लेख गर्नुभयो। यता नेपाली काँग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालले भने बजेट अघि काँग्रेसका मन्त्रीहरू परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार पार्टीका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको निर्देशन अनुसार बजेट निर्माणको प्रक्रिया पूरा भएपछि मात्रै मन्त्री परिवर्तनबारे निर्णय हुने बताउनुभयो। हाल लुम्बिनी प्रदेश सरकारमा नेपाली काँग्रेसबाट धनेन्द्र कार्की अर्थमन्त्री, सरोज थापा सहरी तथा खानेपानी विकास मन्त्री, जन्मजय तिमल सिन्हा सामाजिक विकास मन्त्री, प्रचण्ड विक्रम न्यौपाने उद्योग तथा पर्यटन यातायात मन्त्री र देवकरण प्रसाद कलवार वन तथा वातावरण मन्त्री रहनु भएको छ।
0: यसैगरी लुम्बिनी प्रदेश सरकारले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा विकासका योजना सञ्चालन गर्न घुमाउरो ढंगबाट बजेट उपलब्ध गराउने अभ्यासलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने तयारी गरेको छ। लुम्बिनी प्रदेश सभा सदस्यहरूले हरेक वर्ष आफ्नो क्षेत्रका योजनाका लागि बजेट वृद्धि गर्न सरकारमाथि दबाव दिने गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पनि उनीहरूले आफ्ना क्षेत्रका लागि सञ्चालन हुने योजनामा बजेट बढ़ाउन माग गर्दै मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष भेट गरेका थिए। आगामी आर्थिक वर्षका लागि समानुपातिक सांसदहरूको योजनाका लागि बजेट रकम वृद्धि गर्नुपर्ने माग सहित केही दिन अगाडि लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खान केसीको नेतृत्वमा एक टोलीले मुख्यमन्त्रीसँगै भेट गरेको थियो। महिला सांसद सञ्जालको संयोजकको हैसियतमा उपसभामुख केसीले मुख्यमन्त्री आचार्यसँग भेट गरी चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सांसदका योजनामा बजेट बढ़ाएर विनियोजन गर्न आग्रह गर्नुभएको थियो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष समानुपातिक सांसदका योजनाका लागि प्रति सांसद 1,10,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि 3,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसअघि आर्थिक वर्ष 2081-82 समानुपातिक सांसदलाई 1,00,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई 2,75,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। यसै गरी आर्थिक वर्ष 2080-81 समानुपातिक सांसदका लागि 75,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि 1,25,00,000 रूपियाँ बजेटको व्यवस्था गरिएको थियो। स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई 4,00,00,000 रूपियाँ र समानुपातिक सांसदलाई 2,00,00,000 रूपियाँ बराबरको योजना उपलब्ध गराउने विषयमा मुख्यमन्त्री आचार्यले सकारात्मक संकेत दिनुभएको छ। यद्यपि यस विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। विगतमा संघीय सरकारले सांसद विकास कोषका नाममा सांसदहरूलाई बजेट उपलब्ध गराउने अभ्यास थालेको थियो। सोही अभ्यासलाई पछ्याउँदै लुम्बिनी प्रदेशमा पनि प्रदेशसभा सदस्यहरूले सिफारिस गरेका योजनाका लागि बजेट विनियोजन गर्ने परम्परा रहँदै आएको छ। यद्यपि यहाँ समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदले प्राप्त गर्ने योजनागत बजेटमा करिब दोब्बर अन्तर रहेको बताइएको छ। लुम्बिनी प्रदेश सभामा 52 जना प्रत्यक्ष र 35 जना समानुपातिक सांसद रहेका छन्। हरेक वर्ष समानुपातिक सांसदहरूले आफूहरूलाई प्रत्यक्ष निर्वाचित सांसदको तुलनामा कम बजेट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
1: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। हिजो कर्णालीका मुख्यमन्त्री रामलाल कडेलले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो। सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि हिजो नीति तथा कार्यक्रम वाचन गर्न सभामा उपस्थित भएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कडेल आफैले प्रस्तुति दिनुभएको थियो। प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका अधिकांश विषय विगतकै निरन्तरताका रूपमा आएका छन्। कतिपय विगतका अधुरा र अपुरा नीति तथा कार्यक्रमलाई नयाँ रूप दिएर राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्धता पनि जाहेर भएका छन्। यद्यपि केही नीतिगत कुरामा भने कडाई गरिएको छ। बजेट कार्यान्वयन सुधार आयोजनाको छनौट आन्तरिक आमदानीमा वृद्धि जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर लैजाने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा शून्य बेरोजुको नीति समेत लिइएको छ। यो कर्णालीका लागि चुनौतीको विषय पनि हो। कर्णाली सरकार अन्तर्गत अहिलेसम्म 4,70,00,000,000 भन्दा धेरै बेरोजु रहेको छ। कर्णाली प्रदेश सरकारले शिक्षातर्फ 10 वर्ष शिक्षा सुधार नीति ल्याएको छ। यस्तै एक घर एक धारा नीतिका साथै जगदुल्ला लगायतका जलविद्युत आयोजनामा लगानी गरिने विषय पनि समेटिएको छ। उक्त कार्यक्रम विगतकै निरन्तरताको कार्यक्रम हो। 5 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कृषि व्यवसाय गर्ने उद्यमी तथा व्यवसायीले कृषि ऋण लिँदा ब्याजमा 100% सहुलियत पाउने कार्यक्रम बाहेक अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्।
0: यसैबीच 95 बुधामा आएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले अल्छी मानेर लेखिएको गन्तव्यविहीन र उद्देश्यहीन दस्तावेजको रूपमा टिप्पणी गरेको छ। प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाहीले नीति तथा कार्यक्रममा नयाँपन र गन्तव्य दुवै नभएको बताउनुभयो। गन्तव्य र उद्देश्यहीन तरिकाले साना साना फुटकर र त्यो पनि विगतकै अधिकांश कुरालाई लिपिबद्ध गरिएको उहाँले बताउनु भएको छ। सरकारको समृद्ध कर्णाली सुखारी कर्णाली बासी नारा परिणाममुखी बनाउने खालका कार्यक्रम नीति कार्यक्रममा नसमेटिएको उहाँले बताउनुभयो। चालू आर्थिक वर्ष र नयाँ कार्यक्रममा 70-80% विषय पुरानै दोहोरिएको भन्दै उहाँले नयाँपन केही पनि नरहेको बताउनु भएको छ। यो नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको समृद्धिलाई कुनै योगदान नपुर्याउने उहाँले बताउनु भएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पनि नीति तथा कार्यक्रम तथा सदाबहार एज इट इज भएको बताउनु भएको छ। बरु यो विगतको तुलनामा अझ कमजोर र थप उपलब्धिहीन भएको बताउनुभयो। कर्णाली प्रदेशका लागि समग्र रूपमा चाहिने पर्यटन लगायतका कुरालाई समेट्न नसकेको उहाँले बताउनु भएको छ। यसैगरी सत्तारूढ़ दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सत्तारूढ़ दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले पनि नीति कार्यक्रम पुरानो सरकारको निरन्तरता भएको बताउनु भएको छ। यसैगरी सत्तारूढ़ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले पनि नीति कार्यक्रम एक अविच्छिन्न श्रृंखला भए पनि त्यो अनुसारको आउन नसकेको बताउनु भएको छ।
1: डिभिजन वन कार्यालय देउखुरीले वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले देउखुरी क्षेत्रका 27 सामुदायिक वन उपभोक्ता समूहलाई 60,00,000 रूपियाँ अनुदान प्रदान गरेको छ। 50% लागत साझेदारीमा सरकार 1,07,000 देखि 3,18,000 प्रदान गरिएको उक्त अनुदान अन्तर्गत सामुदायिक वनहरूले आफ्नो कार्ययोजना अनुसार वन व्यवस्थापन, झाड़ी सरसफाई, तारबार, वृक्षारोपण तथा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्ने भएका छन्। कार्यालयले निश्चित समयपछि अनुगमन गरी प्रगतिको मूल्यांकन समेत गर्ने जनाएको छ। हिजो लमहीमा आयोजित समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत सरकारवालाहरूसँगको समन्वय गोष्ठी तथा बैठकमा डिभिजन वन कार्यालय देउखुरीले 27 सामुदायिक वनसँग सम्झौता पत्र हस्तान्तरण गरेको हो। कार्यक्रममा डिभिजनल वन अधिकृत गणेश खड्गाले सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन, रोजगारी र समृद्धिसँग जोड्न अनुदान कार्यक्रम ल्याइएको बताउनु भएको छ। उहाँले छनौट भएका सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीलाई कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएको छ। देउखुरीका 27 सामुदायिक वनलाई 60,00,000 अनुदान, राधेश्याम गुप्ताले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: सल्यानमा बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय तोकिएकी र लामो समय फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीले सल्यानका अनुसार सल्यान जिल्ला अदालतको वैशाख 25 गतेको फैसला आदेशले 2 वर्ष 6 महिना कैद सजाय तोकिएकी बहुविवाह मुद्दाकी फरार प्रतिवादी शारदा नगरपालिका 6 निवासी 45 वर्षीय चन्द्रा बुढाथोकीलाई पक्राउ गरिएको हो। अदालतबाट सजाय कायम भई हालसम्म फरार रहेकी उनलाई जिल्ला प्रहरीकारले सल्यानबाट खटिएको प्रहरी टोलीले बुधबार शारदा नगरपालिका 2 स्थित खलंगा बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी चन्द्रालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरीकारले सल्यानका सूचना अधिकारी समेत रहेका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ।
1: रोल्पामा खोलाको भेलमा परी 2 बालकको ज्यान गएको छ। जिल्लाको गंगादेव गाउँपालिका सहर रातामाटा स्थित खहरे खोलामा मंगलबार साँझ आएको भेलमा परी 2 बालकको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान जानेमा स्थानीय निमबहादुर खड्गाका 7 वर्षीय छोरा गोपाल खड्गा र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर खत्री रहेका छन्। प्रहरीका अनुसार करिब 5:30 बजे विद्यालयबाट घर फर्किने क्रममा उनीहरू खहरे खोलाको भेलमा परेका थिए। घटनाबारे स्थानीयवासीबाट साँझ 5:45 बजे इलाका प्रहरी कार्यालय जिनाबाङमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जिनाबाङ र इलाका प्रहरी कार्यालय घरती गाउँबाट समेत प्रहरी टोली परिचालन भएको थियो।
0: यसैबीच रूकुम पश्चिममा भेरी नदीमा डुबेर 1 बालकको ज्यान गएको छ। चौरजहारी नगरपालिका 3 स्थित भेरीमा माछा मार्न गएका बालकको डुबेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार जाजरकोटको भेरी नगरपालिका 11 मटेला निवासी अजय गिरीका 14 वर्षीय छोरा अनिश गिरीको डुबेर ज्यान गएको हो। धमिलो भएको भेरी नदीमा माछा मार्न भन्दै घरबाट झुलुङ्गे पुल तरेर रूकुम पश्चिमतर्फको नदी किनारमा पुगेका बेला उनी डुबेको बताइएको छ। स्थानीयले उद्धार गरी उपचारका लागि चौरजहारी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरुका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको टेस्ट नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: प्युठानको प्युठान नगरपालिका एक स्थित सालघारी गाउँ अहिले कालोपत्रे सड़कले जोड़िएको छ। नगरपालिकाले सञ्चालन गरेको एक वडा एक कालोपत्रे सड़क नीति अन्तर्गत वडा नम्बर एकमा सड़क कालोपत्रे गरिएको हो। नगरपालिकाले आर्थिक वर्ष 2080-81-82 र चालू आर्थिक वर्ष 2082-83 प्रदेश समपूरक अनुदान अन्तर्गत निरन्तर कालोपत्री सड़क निर्माण कार्य गर्दै आएको नगरपालिकाले जनाएको छ। वडा नम्बर एकमा करिब 1 किलोमिटर सड़क कालोपत्री गर्न बाँकी रहेको छ। नगर प्रवक्ता सुमन श्रेष्ठका अनुसार एक वडा एक कालोपत्री सड़क नीति अन्तर्गत पालिकाका सबै वडामा पुग्ने गरी मुख्य सड़कलाई कालोपत्री गर्ने उद्देश्यले काम अघि बढ़ाइएको हो। हालसम्म नगरपालिकाभित्र वडा नम्बर 1, 2, 4, 7, 9 र 10 भित्री सड़क कालोपत्री गर्ने कार्य सम्पन्न गरिएको छ। आगामी आर्थिक वर्षमा अन्य वडामा समेत सड़क कालोपत्री विस्तार गर्ने योजना रहेको उहाँले बताउनु भएको छ।
1: नेपाल जातीय विभेद तथा छुवाछुत मुक्त भएको 2 दशक पुगिसक्यो, तर पनि समाजमा जातीयताकै कारण कुनै न कुनै बहानामा विभेद भइरहेको दलित अधिकार कर्मीहरूको भनाई छ। शहर बजारतिर घुमाउरो तरिकाले विभेद भए पनि ग्रामीण क्षेत्रहरूमा भने खुलमखुला भेदभाव भएका घटनाहरू आउने गरे पनि यस्ता घटनालाई कानूनी मार्गबाट अघि बढ़ाउँदा विविध समस्या आउने तथा पीड़ितलाई फकाउने र घटनालाई लुकाउने जस्ता प्रवृत्तिका कारण समाजमा छुवाछुत तथा जातीय विभेदका घटना हुने गरेको उनीहरूको भनाई छ। गत वर्ष तुलसीपुर 13 दलित समुदायकी एक महिला गाउँमै क्षेत्रीय समुदायको एक घरमा भैंसीको दूध किन्न जानुभयो। उक्त घरकी महिलाले ती दलित समुदायकी महिलालाई तिमीहरूलाई दूध बेच्दैनौ भन्ने जवाब दिइन्। दलित महिलाले सोधिन् किन, त्यसपछि ती क्षेत्रीय महिलाले भनिन् तिम्रो जातलाई दूध बेच्न मिल्दैन, सासू ससुराले पनि नबेच्ने भन्नुभएको छ, त्यसैले म बेच्दिन। यति जवाब पाएपछि ती दलित महिला घर फर्किन्। यो कुरा कानून त दण्डनीय छ भन्ने जानकारी नभए पनि एउटै समाजमा आफूले भोग्नु परेको उक्त व्यवहारले उनलाई पीड़ा दियो। केही दिनपछि उनले आफूमाथि भएको व्यवहारबारे समुदायका अन्य व्यक्तिहरूलाई सुनाइन्। त्यसपछि यो कुरा बाहिरियो र उनीहरू प्रहरीसम्म पुगे, तर मुद्दा दर्ता नगरेर मेलमिलाप गरेर फर्किएको दलित अधिकार कर्मी तथा दलित महिला संघ दाङका अध्यक्ष युवा करारले बताउनुभयो। उहाँले छुवाछुत तथा जातीय विभेदका घटनामा सिधै मुद्दा दर्ता गरेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाइँदैन, पीड़ितलाई घर परिवार समाज हुँदै प्रहरी कार्यालयसम्म सकभर मेलमिलाप गराउनेमै जोड़ दिइन्छ। त्यसकारण पीड़ितले सबै आफ्नो विपक्षमा रहेको महसुस गर्छन् र जातीय विभेद दण्डनीय अपराध हो भन्ने जान्दा जान्दै पनि मेलमिलाप गर्न बाध्य हुन्छन्। विगतमा राज्यले नै जातीयताका आधारमा भेदभाव गर्ने व्यवस्था अवस्था रहेको थियो, त्यसको उन्मूलन भइसकेको छ भने समाजमा पूर्ण रूपमा उन्मूलन नभएको अवस्था रहेको छ। त्यसलाई निरन्तरताको रूपमा नागरिकलाई सचेतना दिने तथा यस्ता विकृतिलाई बढ़ावा दिन खोज्नेलाई खबरदारी गर्दै समाजबाट पनि छुवाछुत तथा जातीय विभेद लगायतका प्रथा परम्पराहरूलाई निर्मूल गर्नुपर्ने दलित आयोगको अध्यक्ष देवराज विश्वकर्माको भनाइ छ। समाजमा अहिले पनि छुवाछुत तथा जातीय विभेद भएको घटना बाहिरिरहेका छन्, तर लुम्बिनी प्रदेश प्रहरी कार्यालयको गत 6 महिनाको तथ्याङ्क हेर्दा छुवाछुत तथा जातीय विभेदका घटना दर्ता भएका छैनन् भने प्रहरीले आफ्ना नियमित कार्यक्रम अन्तर्गत छुवाछुत तथा जातीय विभेद विरूद्धको सचेतना कार्यक्रमहरू पनि गर्दै आएको तथ्याङ्कमा उल्लेख छ। जातीय विभेद घटेको छ हटेको छैन, एकराज भण्डारीले लेखेको खबर आजको नयाँ गुजरात दैनिकमा प्रकाशित भएको छ।
0: दाङको तुलसीपुरमा बितेको 2 दिनको अवधिमा प्रहरीले 5 जनालाई लागू औषध सहित पक्राउ गरेको छ। विभिन्न स्थानबाट 5 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। तुलसीपुर 3 दमार गाउँका वरुण गुरुङलाई लागु औषध ब्राउन सुगर सहित मंगलबार मात्रै पक्राउ गरिएको जिल्ला प्रहरीले दाङले जानकारी दिएको छ। लागु औषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इपरका तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले 27 वर्षीय गुरुङलाई 1 ग्राम 960 मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो। यसै गरी सोमबार मात्रै 4 जनालाई लागु औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो।
1: डाङको घोराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएर वर्षौंसम्म थन्किएका 5 वटा डायलिसिस मेसिन मरमतपछि पुनः सञ्चालनमा आएका छन्। मेसिन बिग्रिदा मृगौला रोगका बिरामीले लामो समयदेखि समस्या भोग्दै आएका थिए। थोरै मेसिनबाट सेवा लिनुपर्दा बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको थियो। पोखराबाट हेमोडायलासिस सम्बन्धी प्राविधिक टोली आएर मरमत गरिएको प्रतिष्ठानका प्रमुख डाक्टर सुरेश रसाइलीले बताउनु भएको छ। मेसिन बनेपछि बिरामी थप लाभान्वित भएका छन्। 5 वटा मेसिन बनेपछि इमर्जेन्सीमा डायलासिस गराउँदै आएका 22 जना बिरामी घटेर 3 जनामा पुगेका छन्। मेसिन बनेपछि दैनिक थप 11 जना मृगौलाका बिरामीले सेवा समेत लिइरहेका छन्। हाल प्रतिष्ठानमा 15 वटा हेमोडायलासिस मेसिन सञ्चालनमा रहेका छन्।
0: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताउनु भएको छ। हिजोदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी गराउँदै पार्टीलाई सफलताको मार्गमा दोहोर्याएर मात्रै विधिसम्म ढंगले विश्राम लिने उल्लेख गर्नुभएको हो। उहाँले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभएको छ। विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण रूपमा स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनु भएको छ।
1: र हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने पहाड़ी भूभागमा आंशिक बादल, तराई भूभागमा मुख्यतया मौसम सफा नै रहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागका आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना रहेको छ।
0: यही खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौँ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: आहा, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
8: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार, विज्ञापन।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। बजेटले प्रशासनिक पुनर्संरचना, डिजिटल अर्थतन्त्र, एआई, ऊर्जा, पुँजी बजार र पूर्वाधारलाई प्राथमिकतामा राख्दै उच्च वृद्धि र संरचनात्मक सुधारको महत्त्वाकांक्षी खाका प्रस्तुत गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाभ्ने, 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने घोषणा गरिएको छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो त? आजको कार्यक्रममा हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गर्छौँ।
7: धन्यवाद।
6: सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट कस्तो आयो? सुरुवात यसैबाट गरौँ न।
7: सरकारले यसपालि अत्यन्तै राम्रो र अत्यन्तै जनप्रिय, लोकप्रिय, लोककल्याणकारी र मुलुकको समृद्धिलाई सुनिश्चित गर्ने खालको बजेट ल्याउँछ भन्ने अपेक्षा थियो र त्यसै अनुसार कतिपय क्षेत्रमा सरकारले एकदमै राम्रो कदम अगाडि बढाएको छ। खास गरेर 2-3 क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भनेको के भन्दाखेरि हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनुको निम्ति खास गरेर चाहिँ उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने, उद्योगहरूको दर्तालाई सहज बनाउने, उद्योगबाट आम्दानी गरेको अथवा विदेशी लगानीबाट आम्दानी गरेको जुन रिप्याट्रिएसन छ त्यो रिप्याट्रिएसनलाई सहज बनाउने र विभिन्न उद्योगहरूलाई उनीहरूको चाहिँ अनेक किसिमका समस्याहरू जस्तो भनौँ अन्तशुल्कका समस्याहरू थिए, त्यसै गरी चाहिँ कच्चा पदार्थहरूको भन्सार दरका समस्याहरू थिए, यावत समस्याहरूलाई सम्बोधन गर्ने काम गर्यो र खास गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुको निम्ति यो चाहिँ व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनुको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। दोस्रो कुरा सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, सुशासनको माध्यमबाट भ्रष्टाचार निर्मूल गर्दै खास गरेर चाहिँ विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले अत्यन्त प्राथमिकता दिएर अगाडि बढेको छ र यसरी हेर्दाखेरि त्यसै गरी अर्को महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि पूर्वाधारहरू, विगतमा सुरु गरेका पूर्वाधारहरू खास गरेर राष्ट्रिय गौरवका र रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति अलि राम्रै बजेट, यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र यस सरकारले चाहिँ यो सूचना प्रविधिलाई अगाडि बढाउने कुरा र अहिलेको चाहिँ समयअनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएको छ। त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा, सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ। तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ। उदाहरणको लागि यसले किसानहरू, त्यसै गरी चाहिँ साना व्यवसायहरू र त्यसै गरी ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन। त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठुलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन। साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठुलो रोजगारीको सम्भावना छ त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ।
6: यो बजेटले नेपालको अहिलेको अर्थतन्त्रलाई कतिको सम्बोधन गरेको छ?
7: अहिलेको अर्थतन्त्रको खास गरेर मुख्य समस्या भनेको यो चाहिँ जुन अर्थतन्त्रको शिथिलता त्यसै गरी धेरै पैसाहरू चाहिँ यो राष्ट्र ब्याङ्कमा थुप्रिराखेको तरलता चाहिँ ज्यादै बढी भएको लगानीको माग नभएको अवस्था हो बेरोजगारी पनि चरम सीमामा भइराखेको अवस्था हो र एक किसिमको मानिसहरू चाहिँ निराशा व्याप्त भइराखेको अवस्था त्यसै गरी विभिन्न कार्यालयहरू विश्वविद्यालयहरूदेखि लिएर कार्यस्थलमा एउटा काम गर्ने संस्कृति चाहिँ पनि बिग्रिएको अवस्था हो। त्यस हुनाले यो कुराहरूलाई अलिकति एड्रेस गरेर यसलाई अगाडि बढाउनुको निम्ति र यसलाई सकारात्मक दिशा दिनको निम्ति बजेटले केही कामहरू अगाडि बढाएको छ। तर यसो भन्दा भन्दै पनि जुन किसिमबाट एउटा अपेक्षा थियो त्यो अपेक्षाको दृष्टिले चाहिँ सबै पक्षलाई र सबै क्षेत्रलाई उत्तिकै चाहिँ परिचालन गरेर त्यसपछि एउटा चाहिँ अर्थतन्त्रमा नयाँ गति दिनु चाहिँ यसले सक्छ कि सक्दैन। केही मात्रामा आधुनिक क्षेत्रमा त लगानी बढाउने कुरा आधुनिक क्षेत्रलाई चाहिँ प्रोत्साहन दिने कुरा त यसले ल्यायो तर परम्परागत क्षेत्रहरू जुन छन् तिनलाई पनि क्रमशः आधुनिकरण गर्नुपर्ने हो त्यो चाहिँ अझै हुन नसकेको मैले देखेको छु।
6: बजेट यथार्थपरक छ कि अलिक बढी महत्त्वकाङ्क्षी छ?
7: बजेट सामान्यतया हेर्दाखेरि बजेट पहिला पनि जसरी बजेट आउँथ्यो केही मात्रामा वृद्धि गरेर आउँथ्यो अहिले पनि बजेट चाहिँ त्यसरी नै योभन्दा अहिले चालु वर्षको बजेट 19 खर्बको थियो भने आगामी वर्षको निम्ति अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट 21 खर्बको छ। त्यसो हेर्दाखेरि वास्तवमा ज्यादै ठुलो बजेट भनेर भन्नुपर्छ भन्ने पनि छैन र अर्को जिडिपी जुन चाहिँ अब अर्को सालमा हाम्रो कुल गार्हस्थ्य उत्पादनको अनुमान कति करिब करिब 74 खर्ब चाहिँ हाम्रो कुल गार्हस्थ्य उत्पादन हुने अनुमान गरिएको छ। त्यो अनुमानको आधारमा हेरिदियो भने जिडिपीको करिब 28% यो बजेटको आकार 28% छ। त्यसले गर्दाखेरि यो ठुलो बजेट त होइन तर पनि यसको समस्या के हो भने यसले अनुमान गरे जति 1500 भन्दा बढी राजस्व सङ्कलन गर्न सक्ने हो कि होइन यसले जसरी चाहिँ तपाईँको वैदेशिक ऋण प्राप्त गर्ने भनेको छ जुन आकारमा त्यो अनुसारको वैदेशिक ऋण चाहिँ आउन सक्ने सम्भावना छ कि छैन त्यसै गरी अनुदान वैदेशिक अनुदान आउन सक्छ कि सक्दैन भनेर हेर्ने हो भने वास्तवमा यो अलिकति कठिन चाहिँ छ। स्रोतको दृष्टिले कठिन छ किनभने हाम्रो अहिले वैदेशिक अनुदान यो साल अहिलेसम्म यो समयसम्म मतलब डेटको करिब करिब 15 गतिसम्म हेर्ने हो भने 20-21 अर्ब मात्रै आएको छ जबकि हामीले 53 अर्ब वैदेशिक सहायता आउने अनुमान गरेका छौँ। त्यसै गरी विभिन्न वर्षको आँकडाहरू हेर्ने हो भने वैदेशिक ऋण र वैदेशिक अनुदान 1 खर्ब 50 अर्बभन्दा माथि आएको छैन तर यसले अनुमान चाहिँ बढी आउने गरेको छ। त्यसो हुँदा त्यहाँ पनि समस्या पनि देखिन्छ। पुँजीगत खर्चमा पनि त्यो वैदेशिक अनुदानको अंश ठुलो छ। उदाहरणको लागि चाहिँ पुँजीगत खर्चको स्रोत हेर्ने हो भने 183 अर्ब चाहिँ वैदेशिक सहायताको छ। अब वैदेशिक सहायता नै कमाएको अवस्थामा भोलि गएर पुँजीगत खर्चको निम्ति पनि स्रोतको अभाव हुनसक्छ। यो स्रोतको कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि माघमा आएर यसको अर्धवार्षिक मूल्याङ्कन हुँदाखेरि यो पनि फेरि 19 खर्बको हाराहारीमा फर्कने पर्ने अवस्थामा आउँछ कि जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि अनुमान धेरै ठुलो महत्त्वाकाङ्क्षी होइन तर पनि स्रोतको सापेक्षतामा हेर्ने हो भने अहिले गरेको अनुमान चाहिँ त्यसलाई साकार गर्न सक्ने सम्भावना चाहिँ अलिकति कम छ।
6: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुने सम्भावना कतिको छ?
7: आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुन सक्ने 7% आर्थिक वृद्धि दर छ र त्यो अहिले जुन सुशासनलाई जोड दिएको छ र त्यसै गरी चाहिँ कतिपय तपाईँको खरिद ऐनमा पनि सुधार गरिएको छ। त्यसै गरी अब टेन्डर चाहिँ सकेसम्म चाँडो गर्ने साउनपछि टेन्डर सुरुवात गर्ने भनेर भने हुनाले मलाई लाग्छ यो आर्थिक वृद्धिको निम्ति यदि राजस्वहरू पनि राम्रोसँग उठाउन सक्यो भने यो आर्थिक वृद्धि 7% धेरै महत्त्वाकाङ्क्षी होइन यो प्राप्त गर्न सकिन्छ। तर चुनौतीहरू धेरै के छ भने अहिले पश्चिम एसियामा जुन किसिमको वारहरू छ, यो वारहरूले गर्दाखेरि चाहिँ आपूर्ति श्रृङ्खलामा जुन अवरोध छ त्यसले गर्दा कतिपय तपाईँको निर्माण सामग्रीहरू जस्तो भिटामिनका कुरा भन्नुहोस् अथवा चाहिँ यो चाहिँ मालको कुरा भन्नुहोस् यस्ता, त्यसै गरी जुन चाहिँ पेट्रोलियम पदार्थको मूल्य जुन जसरी वृद्धि भइरहेछ भन्नुहोस्, यी कुराहरूले चाहिँ हाम्रो निर्माणको गतिलाई चाहिँ त्यसले असर पार्न सक्छ। त्यसमा त्यो चाहिँ जुन सङ्कटको कारणले चाहिँ यसलाई चाहिँ असर पर्न सक्छ, त्यो झड्का चाहिँ यसले बिहोर्न पऱ्यो भने 7% ग्रोथ पनि नहोला। तर आन्तरिक तयारीको आधारमा मात्रै भन्ने हो भने 7% वृद्धि चाहिँ महत्त्वाकाङ्क्षी पनि छैन र सुशासनलाई चाहिँ तपाईँको महत्त्व दिएर अलिकति काम गराउन सक्ने हो भने त्यो आउन सक्छ। खालि बाह्य अवस्था के हुन्छ भन्ने मात्रै हो।
6: अब यो बजेटले निजी क्षेत्रलाई कतिको प्रोत्साहन गरेको छ?
7: यो बजेटले एकदमै फोकस गरेको वर्ग भनेको निजी क्षेत्र, त्यसै गरी जुन चाहिँ प्रविधि मैत्री युवाहरूलाई चाहिँ यसले फोकस गरेको छ। यो बजेटको जुन चाहिँ अहिले चाहिँ एउटा सुधारको क्रममा एउटा सुधारको गति चाहिँ यसले बढाएको छ र उहाँहरूलाई कतिपय चाहिँ कोषहरूको व्यवस्था गरेर ऋण प्रवाह गर्ने कुराहरू, त्यसै गरी चाहिँ यो छुटका कुराहरू, त्यसपछि करकै पनि तपाईँको कतिपय छुटका कुराहरू, यी सारा गरेर चाहिँ प्रोत्साहनहरू धेरै दिएको छ। निजी क्षेत्रको हिसाबले चाहिँ निजी क्षेत्र अहिले चाहिँ उत्साहित पनि छ। विभिन्न महासङ्घहरूले प्रतिक्रिया व्यक्त गर्दाखेरि हामी निकै उत्साहित छौँ। कैयौँ कानुनहरू चाहिँ खारेज गरेको अवस्था छ र त्यो चाहिँ तपाईँको खास गरेर चाहिँ सेवा प्रवाहहरू चुस्त भयो भने उहाँहरूले धेरै चाहिँ झन्झट बिहोर्न नपर्ने एकद्वार प्रणालीबाट चाहिँ काम हुने कुराहरू आएको छ र यो सरकारले जे कुरा विभिन्न वाचापत्र मार्फत र यो बजेट मार्फत चाहिँ प्रस्तुत गरेको छ त्यसलाई कार्यान्वयन गर्यो भने निजी क्षेत्रलाई पनि काम गर्न सहज चाहिँ हुन्छ भन्ने लाग्छ मलाई।
6: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब सर, यो बजेटको मुख्य प्राथमिकता चाहिँ कस्ता खालका नागरिकलाई पर्यो?
7: अब नागरिकको हकमा यसले चाहिँ वास्तवमा समग्र नागरिकमा खास गरेर चाहिँ यो जुन चाहिँ विपन्न वर्ग छ, विपन्न वर्गको हितमा चाहिँ यसले चाहिँ विशेष प्याकेजहरू केही ल्याउन सकेको देखिँदैन। अब किन भन्दाखेरि मुलुकमा आर्थिक विकास भयो, लगानी बढ्यो भने त्यो त्यसबाट क्रमशः विपन्न वर्गलाई पनि रोजगारी सृजना हुन्छ, त्यसले पनि सकारात्मक प्रभाव पर्छ भनेर एउटा ट्रिकल डाउन इफेक्ट भन्छ अर्थशास्त्रमा, ट्रिकल डाउन इफेक्टको कल्पना यसले गरेको छ। यो भनेको के भन्दा उदारवादी अर्थतन्त्रहरूले चाहिँ तपाईँको के भने इन्भेस्टमेन्ट भयो भने त्यसबाट रोजगारी सृजना हुन्छ र सबैको उत्थान हुन्छ भन्ने किसिमको हो। तर नेपालको विशेषता के छ भन्दाखेरि कतिपय लक्षित कार्यक्रमहरू आवश्यक हुन्छ, तुरुन्तै उनीहरूले चाहिँ समान अवसर दिए पनि त्यो अवसर चाहिँ लिन सक्ने क्षमता सबै नागरिकमा छैन। उनीहरूलाई त्यो अवसर लिन सक्ने क्षमतामा बनाउनु चाहिँ राज्यको कर्तव्य हो र तिनलाई त्यो क्षमता वृद्धि क्यापासिटी डेभलपमेन्ट र त्यसमा चाहिँ राज्यले अलिकति ध्यान दिनुपर्ने र उनीहरूको क्यापासिटी वृद्धि नभएसम्म चाहिँ उनीहरूलाई तपाईँको सकारात्मक विभेद गरेर लड्नु पर्ने हो। तर यो बजेटमा चाहिँ सकारात्मक विभेदका कुराहरू चाहिँ छैन, सबैलाई समान अवसर छ ल सबैले त्यो भन्ने किसिमबाट आएको छ। अब जस्तो अब शिक्षाको क्षेत्रमा यसले चाहिँ धेरै परिवर्तन गर्ने भन्ने कुराहरू ल्याएको थियो, तर शिक्षाको क्षेत्रमा बजेटको विनियोजन हेर्ने हो भने जुन बजेट चाहिँ स्थानीय तहबाट जान्छ, यो चालु वर्षमा चाहिँ 145 अर्ब चाहिँ शिक्षा क्षेत्रमा विद्यालय शिक्षामा लगाएको छ भने आउने वर्ष के छ भन्दाखेरि 150 अर्ब छ। त्यो 150 अर्ब भनेको चालु सालको जुन 6%ले जुन इन्फ्लेसन हुन्छ त्यो इन्फ्लेसनलाई पनि कभर गर्दैन, त्यसले गर्दाखेरि लगानी बढ्न सकेको छैन, शिक्षामा पनि लगानी बढिरहेको छैन, अरू स्वास्थ्यको केसमा पनि लगानी बढेको छैन। लगानी बढेको क्षेत्र भनेको चाहिँ पूर्वाधार हो, जस्तो लगानी कहाँ बढेको छ, सडकमा बढेको छ, लगानी चाहिँ कहाँ बढेको छ, ऊर्जाको प्रसारण लाइनदेखि यी कुरामा बढेको छ, लगानी चाहिँ तपाईँको सिँचाइमा बढेको छ, लगानी केही मात्रामा खानेपानीमा बढेको छ, तर अरू चाहिँ क्षेत्रमा चाहिँ लगानी बढेको छैन। बजेटको स्ट्रक्चर हेर्ने हो भने तपाईँको रेसियोहरू उस्तै छ।
6: तर अर्थमन्त्रीले भनेको जस्तो पूर्वाधारमा हामीले अलिकति बढी लगानी गरिरहेका छौँ, पूर्वाधार विकास भयो भने बल्ल हामी अर्थतन्त्रमा फड्को मार्न सक्छौँ, साथसाथै हामीले अलिकति सुशासनलाई टाइट गर्छौँ त्यताबाट पनि, र अर्को कुरा भनेको अब करको कुराहरू छ, हामीले वैदेशिक लगानी भनेको सीमित छ हाम्रो, लक्ष्यअनुसार पनि हामीले ल्याउन सक्दैनौँ। अब हामीले उठाउने भनेको अतिरिक्त कर थोरै धेरै लगाएर त्यहीँबाट उठाउने हो, त्यहीँबाट हामीले विकास गर्ने हो हामी जस्तो देशहरूले भन्ने उहाँको प्रष्टीकरण छ, यो चाहिँ कतिको जायज छ?
7: अहिले यसमा वास्तवमा सरकारले कर नलगाइकन त स्रोत हुँदैन, कर लगाउनुपर्छ, तर कहाँ लगाउने, कसलाई लगाउने र कसलाई नलगाउने अथवा कसलाई कम लगाउने भन्ने कुरो चाहिँ सरकारले विवेक पुर्याउनु पर्ने हुन्छ। अहिलेको करको हिसाबले माथिल्ला वर्गहरू चाहिँ खुसी छ, किन खुसी छ भन्दाखेरि जसले 39% चाहिँ आयकर तिर्नु पर्थ्यो 10% बिन्दुले घटेर 29% आयो, त्यो पनि खुसी छ। अलिकति साना जुन चाहिँ जागिरी वर्ग छन् तिनीहरू चाहिँ जस्तो पहिला चाहिँ 6 लाख दम्पतिको चाहिँ थियो, अहिले आएर 10 लाखसम्म चाहिँ करको छुटको सीमा भयो, त्यसलाई पनि ठिक ठिकै भयो। तर यहाँनिर के भन्दाखेरि सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढी खर्च हुन्छ, जसको थोरै आमदानी हुन्छ त्यसको ठुलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ, थोरै आमदानी हुन्छ। अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के भयो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल, प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कुलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएछ, त्यो ठिकै हो, बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ। तर अहिले पछिल्लो चरणमा हेर्ने भने असाध्यै दूरदराजमा पनि बोर्डिङ स्कुल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने, केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स तिर्नुपर्छ, विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने, तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स तिर्ने, बिरामीले औषधि गर्ने बेलामा चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलगाइदिए अब हुन्थ्यो। अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4,59,000 अरब मात्रै उठ्या हो होइन, जबकि 22 अरबभन्दा बढी त अहिले चाहिँ भैपरि आउनेमा चालु खर्च राखेको छ बजेटमा, बरु त्यही भैपरिबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिने हो, त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो लगाउने भने अब त्यही भैपरि खर्चबाट चाहिँ 4-5 अर्ब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरू विपन्न वर्गको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो। अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि मर्का पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने, नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ, त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार पुगेन कि खालि आम्दानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुपर्छ, 1-2 ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड कोष बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोषमा जाने, एउटा कोषमा जाने, त्यस्तै स्वास्थ्यको एउटा कोषमा जाने र त्यो कोषको पैसा सम्पूर्ण उहाँहरूले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त, त्यसको हिसाबै बेग्लै हुनु पऱ्यो। अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोषमा जाने, त्यहाँबाट कहाँ जान्छ अन्यलका अन्यल भयो भने त काम लागेन नि, त्यसले गर्दाखेरि त्यो क्लियरिटी पनि अलिक भएन, त्यो कन्सेप्चुअल क्लियरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्थ्यो नि, अर्को वर्ष ल्याए भने त अर्को वर्ष ल्याए भने त अलिकति कन्भिन्स गर्ने हिसाबबाट, आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्थ्यो भन्ने मेरो चाहिँ यो करको राय हो। त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है, भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो, बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ र त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रोडक्ट उपयोग चाहिँ कम हुन्छ, आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ, त्यसले गर्दाखेरि यस्तो कुराहरूमा क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ अब एउटा राज्यको सुरक्षाको दृष्टिले त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचार गर्नुपर्थ्यो। तर के भन्दा अलिकति अब बजेट निर्माण गर्ने बेला पनि हतार त हतारै भयो, छोटो समय भयो होइन, सबै कुरा एनालिसिस गर्न, सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला, तर यस्ता कमी कमजोरी ल्याप्सेसहरू पनि देखिन्छ।
6: जस्तो अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौँ 5% भनेर 5% भेट्दैन, जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ, 50%मा त भ्याट लाग्दैन, त्यसपछि बाकी 100 लाग्ने हो, त्यो भनेको 2-3% बढी जाँदैन भ्याट, 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आकलन छ। अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टममा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँ जति लाग्छ भनेर, यो भनेको केही पनि होइन भन्नुहुन्छ, तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ
8: उहाँहरूले भने जस्तो। अनि र अर्को कुरा, हामीले विद्युतीय उपकरणमा सहुलियत दिएर भोलि बिहान धेरै मानिसहरूले विद्युतीय उपकरणहरू प्रयोग गरे भने हाम्रो यो क्षमताले भ्याउँदैन, हाम्रो ट्रान्समिटर मिटरहरू पड्किन्छ, तारहरू पड्किन्छ, अनि जसले गर्दा फेरि भोलि बिहान हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ। पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौँ, त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौँ भनेर भन्नुभएको छ। यो चाहिँ कतिको मिल्छ?
7: होइन, अब यो कुरा चाहिँ जस्तो भने हाम्रा संरचनाहरू कतिपय बन्दै पनि छन्, कतिपय कमजोर पनि छ, बनाउनु पर्ने कुरा छ। विद्युतको चाहिँ ट्रान्सफर्मरहरू, लाइनहरू, यो सबै कुरा बनाउनु पर्ने पनि छ। र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ, त्यो पैसा पनि त आखिर उपभोक्ताले तिरेकै पैसा हो नि। उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नुपऱ्यो, उसले इन्भेस्टमेन्ट गर्नुपऱ्यो, किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर, तर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको किसिम अनुसार चाहिँ त्यसलाई मिलाएर जाने हो भने त, जस्तो अलिकति बढी आम्दानी गरेकोलाई यो भ्याट तिर्न केही पनि छैन होला, तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ, एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले त उसलाई त अलिकति असर त पर्या हुन्छ नि। तपाईँले उपभोक्ता वाइज गऱ्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ कम गऱ्यो भने त ऊ त त्यो मारबाट बस्थ्यो नि। त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन्, ती विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन्। उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नुपर्ने हुन्छ। उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो। कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर, धनी मान्छेले पनि बत्ती बाल्ने भने 4 बत्ती एउटा कोठामा बाल्दैन नि, गरिबले पनि त्यो कोठामा बत्ती त बाल्नै पर्यो नि। त्यस कारणले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ, त्यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ। एफोर्डेबिलिटी पे भन्छ, त्यो चाहिँ गर्न सक्छ कि सक्दैन, यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ। किनभने हाम्रो धेरै सिद्धान्तहरू छन्, ती सिद्धान्त पनि त्यसै बनेका होइनन्, त्यसपछि हाम्रो आफ्नो प्र्याक्टिस छ, यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याट भए त्यसमा केही भन्नु थिएन। भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुने त होइन नि। त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन चाहिँ प्रफिट भएको कुरा, अरबौँ प्रफिटको कुरा आइरहेको छ, हाम्रो विद्युत निर्यात इन्डिया भइरहेछ, त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ भनेपछि हामीले अलिक ठुलो स्केलमा सोच्नु पऱ्यो। र ट्याक्स लगाएर तपाईँको आम्दानी गर्नु त त्यो ठुलो कुरै भएन नि। तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पऱ्यो जहाँ तपाईँले त्यो ट्याक्स तिर्न कुनै बढे नै फिल नभइकन पैसा उठाउनु भयो भने तपाईँ ज्यादै राम्रो हुनुभयो। होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनुभयो भने त के भयो र, ट्यारिफ बढाउनु भयो, ट्याक्स हाल्नुभयो भने त मैले यति चाहिँ सोर्स जुटाएँ भन्नुको पछाडि केही तुक छैन।
8: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ
7: हो। अब मान्छेको के हुन्छ, एउटा साइकोलोजी पनि हुन्छ। साइकोलोजी के हुन्छ, अब भ्याट पनि बढायो, त्यसमा बिजुली महँगो भएको छ, ल है अलिकति बिजुलीको उपभोग कम गर्नु पऱ्यो भन्ने भएको छ। एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ, देशभित्र उपभोग बढाउनु पर्ने अवस्था छ, क्या यही खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको। अब जो कन्ज्युमर हो उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुली हेरे धेरै बत्ती नभाल्यो यो देखि होइन, आइरन साइरन गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउने भयो। यो त भर्खर सुरुवात भयो, अहिले 5 पछि 13 होला के होला यो कुरा पनि त छ नि। त्यसले गर्दाखेरि यस यो चाहिँ नगरे अब हुन्थ्यो भन्ने लाग्छ मलाई।
8: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब यो चालु खर्च र पुँजीगत खर्चबिचको सन्तुलन चाहिँ कतिको मिलेको छ? मिल्न त मिल्दै मिल्दैन हाम्रो देशमा होइन।
7: अहिले चालु र पुँजीगत खर्चको कुरा के भने, जुन किसिमको रेसियोमा यो अहिले चालु वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ। अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालु खर्च चाहिँ 60.1% छ कुल बजेटको, आउने वर्ष कति छ भन्दा 59.8% छ भने कुनै चेन्जै छैन। तपाईँ यो साल पुँजीगत खर्च हेरिदियो भने करिब चाहिँ 21% छ, आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन, परिवर्तन हुन सक्ने अवस्था पनि छैन। यसमा के भने सीमित छ, कुनै पनि जो अर्थमन्त्री आयो भने जादुको छडी हातमा हुँदैन, यो तुरुन्त चेन्ज गर्न सकिन्छ। चेन्ज कुन बेला हुनसक्छ भन्दा यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जमिन र स्ट्रक्चर ठिक हुन्छ गयो भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला। त्यसले गर्दाखेरि यो त पहिल्यैदेखि चलिराखेकै डरामै छ, पुँजीगत खर्च र चालु खर्चको वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालु खर्चभन्दा, तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन्। तलब भत्ताका कुराहरू छ, त्यसै गरी चाहिँ हामीले चाहिँ समब्याज तिर्नुपर्छ, त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ। यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट त नछुट्याइकन सुखै छैन। त्यो मात्रै होइन, तर अर्थमन्त्रीले पनि भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठुल्ठुला कार्यक्रमहरू सुरु भयो तर पेमेन्ट भइरहेको छैन, त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्ने छ। यो कारणले गर्दाखेरि दबाब चाहिँ ठुलो छ। तर दबाब ठुलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढङ्गबाट तपाईँको चालु खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो। अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारेज गरेर, निकायहरू खारेज गरेर, मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ। त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको थियो। तर त्यसो गर्दा गर्दै पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ, त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेको छैन, बढी नै छ। त्यसले गर्दाखेरि चालु खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउने मात्रै होइन कि बढाउन सके बढाउने, नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने, प्रभावकारी ढङ्गबाट खर्च गर्नेमा जान सक्यो। उहाँहरूले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै फरक हुन्छ र धेरै प्रशंसा पाउने हुन्छ।
8: हो, उहाँहरूले जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौँ। यो वर्षभित्र ठुला आयोजना मात्रै चलिरहेका जो पनि 60-70% माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पुरा नै गर्ने, अनि बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने, र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठुला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ।
7: अब ठुला पूर्वाधारहरूको निम्ति उहाँहरूले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ, तर जुन सक्ने भन्ने कुरा छ नि, सक्ने कुरा सकिने अवस्था चाहिँ छैन। किनभने जस्तो उदाहरणलाई उहाँहरूले के भन्नुभएको थियो भने पुष्पलाल हुलाकी उत्तर दक्षिण करिडोर तथा काठमाडौँ तराई मधेस द्रुतमार्ग लगायत रणनीतिक सडक आयोजनाका निर्माण सम्पन्न गर्ने भनेर चाहिँ प्राथमिकता बुदा नम्बर 28 भन्नुभयो। तर त्यसको कहिले सकिन्छ त भनेर हेर्ने हो भने पुष्पलाल मध्यपहाडी मार्ग चाहिँ उहाँहरूले नै भन्नुभएको छ कि त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ, अरू 3 वर्ष लाग्छ। त्यसै गरी तपाईँको हुलाकी मार्ग भन्ने हो भने पहिला आएको थियो, इभन महालेखा परीक्षक रिपोर्टमा 1 वर्षमा सकिने भन्ने आएको थियो, तर उहाँहरूको अहिलेको रिपोर्टमा चाहिँ 3 वर्ष लाग्छ भन्ने, त्यो लाग्छ। त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरुन्त भन्ना साथ हुँदैन, तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विविध कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ, त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही, आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने, त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्ने लाग्छ। तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कारवाहीहरू यताउति भइरहेको छ, गर्न पनि पऱ्यो यो, त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ। त्यसले गर्दाखेरि यो पैसा मात्रै राखेर हुँदैन, त्यसको लागि चाहिँ सङ्गठन चाहियो, त्यसको लागि चाहिँ प्रविधि चाहियो, क्षमता चाहियो, कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो। त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा, यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठुलो उपलब्धि हो। त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल, तर एउटा ठुलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ हुन्छ।
8: जस्तो अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला हामीले देख्थ्यौँ पालिका पालिकामा जिल्लामा सीमित टुक्रै बजेट भनेर भनिन्थ्यो हामीले, त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ। हो,
7: त्यो चाहिँ हो, तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेड बुक चाहिँ अपलोड गरेको छैन, गर्छ गर्दैन, पोहोर साल पनि आएन वेबसाइटमा, होइन त्यो रेड बुकमा थाहा होला अलिक डिटेल चाहिँ। तर उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ, नयाँ खासै केही छैन। अब 2-4 सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ, यत्रो चाहिँ सांसदहरू छ, 2-4 भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो। फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो, तर देख्दाखेरि के छ भने ठुला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ, त्यो राम्रै हो।
6: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौँ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
9: Dear consumer, this is me, And I work for Michelin, worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिद नेपाल. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ. आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेटबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौँ. सरलाई कार्यक्रम बदलिद नेपालमा फेरि पनि स्वागत छ.
3: धन्यवाद यहाँलाई.
2: हामीले समग्र यो करका कुराकानी गऱ्यौँ, समग्र यो बजेट कस्तो आयो भन्ने कुरा पनि गऱ्यौँ, र साथसाथै यसले चालु पुँजीगत खर्चलाई कतिको सन्तुलन मिलाएर बजेट बनिएको छ भन्ने बारेमा पनि कुराकानी गऱ्यौँ, र यसका समस्या चुनौतीका बारेमा पनि कुराकानी गऱ्यौँ. यो बजेटले रोजगारी सिर्जना गर्न चाहिँ कस्ता कार्यक्रमहरू ल्याएको छ, कतिको उपयुक्त छ यो बजेट?
3: अब यो बजेटले खास गरेर रोजगारी सिर्जना गर्ने एउटा आधार भन्दाखेरि एउटा त यो सूचना प्रविधिमा आधारित स्वरोजगारी बढाउनको लागि यसले चाहिँ प्रयास गरेको छ, एफोर्ट गरेको छ. दोस्रो कुरा, तपाईँको कृषि क्षेत्रमा पनि कतिपय चाहिँ सुविधाहरूलाई विस्तार गरेर त्यहाँ पनि कृषकहरूको निम्ति सामान्य रूपमा जस्तो शीत भण्डारदेखि लिएर सारा कुरा यो बिउ मलका कुराहरू गरेर चाहिँ त्यसलाई पनि अलिकति कृषि क्षेत्रमा पनि केही गर्छु चाहिँ भनेको छ, तर त्यस्तो खास कार्यक्रम नआए पनि गर्छु भनेको छ. अर्को चाहिँ यो उद्योग व्यवसायको क्षेत्रमा जुन किसिमबाट छुट र सुविधाहरू दिएर यदि इन्डस्ट्रीहरू रिभाइभ भयो भने त्यहाँ पनि केही रोजगारीको सृजनाका कुराहरू हुने भयो. र यो चाहिँ जुन माइग्रेन्ट रिटर्नीहरूलाई पनि यहाँ आएको खण्डमा चाहिँ उनीहरूलाई पनि विशेष सुविधा दिने, महिला उद्यमीहरूलाई सुविधा दिने भनेर चाहिँ भनिराखेको छ. तर धेरैजसो चाहिँ फोकस चाहिँ मोडर्न सेक्टरमा, आधुनिक सेक्टरमा भएको हुनाले त्यो आधुनिक सेक्टर जस्तो एआई केन्द्र भन्नुहोस् अथवा चाहिँ त्यो सूचना प्रविधिको भन्नुहोस्, सफ्टवेयर निर्माणको कुरा भन्नुहोस्, त्यसमा के हुन्छ भन्दाखेरि आधुनिक क्षेत्रमा चाहिँ रोजगारी सीमितलाई हुन्छ, त्यसले धेरैलाई रोजगारी दिँदैन. क्यापिटल ठुलो इन्भेस्टमेन्ट हुन्छ तर रोजगारी सीमित हुन्छ. जबसम्म चाहिँ तपाईँको एसएमइजहरू साना मझौला उद्योगहरूको चाहिँ विस्तार हुँदैन तबसम्म गाह्रो हुन्छ. र त्यसले गर्दाखेरि यसले केही मात्रामा थोरै मात्रामा पर्यटन क्षेत्र भनिएको छ, तर पर्यटनमा पनि लगानी त्यस्तो विशेष लगानी देखिँदैन. अब प्राइभेट सेक्टरले आएर धेरै लगानी गर्यो भने अर्को कुरा हो, तर त्यो पनि सम्भावना कम छ. कृषि क्षेत्रमा पनि ठुलो सुधार, ठुलो प्याकेज चाहिँ आएको देखिँदैन. त्यसले गर्दाखेरि केही मात्रामा उद्योग र धेरैजसो सूचना प्रविधिको क्षेत्रमा चाहिँ केही रोजगारी सृजना होला, तर आवश्यकता अनुसारको रोजगारी सृजना हुन चाहिँ गाह्रो छ.
2: जस्तो सरकारले प्रविधिहरू यो प्रयोग गर्ने भनेर सय बुद्धि कार्ययोजना पनि देखिन्थ्यो होइन, तर त्यो अनुसारको बजेटमा चाहिँ उल्लेख भएन. जसरी कृषिमा आधुनिकीकरण र अनि मल विभाजनको कुराहरू अनि साथसाथै यो प्रविधिका कुराहरू प्रयोग गरेर किसानलाई सहुलियत दिने भन्ने कुराहरू थियो, यिनीहरू पनि अलिकति देखिएन नि बजेटमा.
3: यसमा चाहिँ के भन्दा सरकारले एपको माध्यमबाट कृषकहरूलाई चाहिँ सूचना दिने होइन, यो चाहिँ भन्ने कुराहरू चाहिँ आएको छ. बिमामा चाहिँ अलिकति 80% चाहिँ बिमा रकम दिने भन्ने कुरा चाहिँ आएको छ त्यहाँ. तर के भन्दा बिमाले मात्रै पनि हुँदैन, त्यो लगानी गर्ने, लगानी गर्नको निम्ति एक्सेस टु क्रेडिट भन्छ नि, त्यो लगानीको पुँजी पनि चाहियो उनीहरूलाई होइन. अर्को कुरा चाहिँ के भन्दाखेरि बजारसँगको आबद्धतामा, अब यसले चाहिँ कृषि वस्तुहरूको खरिद गर्ने पहिले नै मूल्य तोक्ने भनेको छ. अब त्यो कहाँ तोक्छ, कति ठाउँमा तोक्न सक्छ, कहाँ कहाँ तोक्न सक्छ, तपाईँ मेचीदेखि महाकालीसम्म, तपाईँ उत्तरदेखि दक्षिणसम्मका उत्पादन क्षेत्र छन् नि मानिसहरूको, त्यो कति सक्ने हो, कहाँ कहाँ सक्ने हो, कति गर्न सक्ने हो, कति त्यो व्यवस्थापन गर्न सक्ने, त्यो अर्को पार्ट छ. त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो, के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ. अब केही मात्रामा अहिले गोरखकाली रबर लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आएको छ. त्यो रिभाइभ हुन्छ हुँदैन कुरो त छ, रिभाइभ हुन्छ हुँदैन, त्यो रिभाइभलको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन. त्यसले गर्दाखेरि यसलाई मलाई लाग्छ एक वर्ष नहेरिकन यसै भन्न

0: सकिने अवस्था छैन। खास बढी जोड चाहिँ मोडर्न सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ। क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गऱ्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन, रोजगारी कम सिर्जना। त्यो बनाउने बेला खन्ने बेलाको त्यो एउटा कुरा भयो, तर निरन्तर रोजगारी सिर्जना हुने क्षेत्र त्यो पनि होइन,
1: सीमित केही वर्षहरूसम्मको लागि हुन्छ। त्यसपछि चाहिँ के
0: केही मान्छे हुन्छ नि, अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन।
1: जस्तो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन,
0: त्यस्तो छैन। अब तपाईँको अब जस्तो भन्दा ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ कृषिमा भने त्यसलाई चाहिँ 40% अनुदान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ। अब त्यो किसिमको अब सेवाहरू चाहिँ प्राविधिक सेवाहरू दिने भनेको छ, तर त्यति स्पष्ट छैन कि त्यो एउटा आलङ्कारिक हिसाबबाट गएको देखिन्छ। कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि, लगानीमा त्यो हिसाबले फोकस छैन के, लगानीमा फोकस नगरिकन त इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नु पर्यो नि त। कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भन्दा, कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3 अरब रुपियाँ जान्थ्यो, अहिले पछि पनि तपाईँको चाहिँ 3 अरब रुपियाँ छ यो सालको पनि, यो साल पनि 3 अरब छ, आउने साल पनि 3 अरब रुपियाँ जान्छ स्थानीय तहमा। अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि, त्यसले त त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ, के गर्नुपर्छ, कसो गर्नुपर्छ। त्यसरी कृषिको बजेट टोटल बजेटको 3%भन्दा कम लगानी छ, त्यस हुनाले जतिसुकै फोकसका कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात् क्षेत्रगत लगानीको पुनर्संरचना भएको देखिँदैन के। बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनर्संरचना भएको छैन, र त्यो नहुनुको पछाडिको कारण मैले फेरि दोष मान्दिनँ, किनभने समय पुगेको छैन। उहाँहरू आएर काम गर्न सुरु गरेको कति महिना भयो त, भर्खरै हो नि। यत्रो ठुलो अर्थतन्त्र, यत्र धेरै समस्या जटिलतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हिट गर्ने हो भनेर थाहा पाउनको निम्ति त तपाईँको समय चाहिन्छ नि, हतार गर्नुपर्ने जरुरी नै छैन, किन 5 वर्षको समय छ। यसलाई क्रमशः अलि राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नुपर्ने आइडेन्टिफाई गरेर चाहिँ त्यसपछि त्यो बिन्दुमा गऱ्यो भने खर्च पनि कम लाग्ने, त्यसको चाहिँ नतिजा पनि बढी आउने हुनसक्थ्यो। तर अहिले के भने समय पुगेन उहाँहरूलाई, त्यसमा अहिले भन्दाखेरि धेरै नै गर्छु भन्ने आएको छ तर क्यापासिटी राज्यको क्यापासिटी त्यो गर्न सक्ने क्यापासिटी छैन। त्यस हुनाले त्यो आकाङ्क्षा र क्षमताको बिचको अन्तरले अब यसको रिजल्ट भोलि के आउने हो होइन कस्तो हुने हो भन्ने कुरो चाहिँ एउटा पर्खनु पर्नेछ।
1: अब यो कृषिका कुरा पछि अब अलिकति शिक्षा र स्वास्थ्यका कुरा गरौँ, अघि केही त हामीले छलफल पनि गऱ्यौँ करका कुराहरू। यो शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारले गर्नुपर्ने चाहिँ खास कसरी हो, यो बजेट विनियोजन गर्ने तारतम्य चाहिँ मिलेको छ?
0: खास गरेर चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीय तह अन्तर्गत आउँछ, संविधानको हिसाबले पनि स्थानीय अन्तर्गत आउँछ। शिक्षामा जाने बजेट चाहिँ धेरै राम्रो चाहिँ स्थानीय तह पढाउँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही हो। तर हिजोदेखि एउटा एकात्मक सरकार भएको हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने, आफैले विभिन्न ठुला प्रोग्रामहरू सञ्चालन गर्ने यो किसिमको भएको हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संहिता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्त चाहिँ सरकारमा जानुपर्ने त्यो गइराखेको अवस्थाहरू छैन। त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने कुरा, त्यस्तै गरी चाहिँ तपाईँको चाहिँ ठुल्ठुला ल्याबहरू सञ्चालन गर्ने कुरा, यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठुल्ठुला प्रोजेक्टहरू जस्तो सिँचाइका प्रोजेक्टहरू होला, यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरू होला, इन्टरभेन्सनका कुराहरू केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो। तर अब अहिले के छ भने हिजोदेखि प्रोजेक्टहरू सञ्चालन गर्नुमा इन्भल्भ भएको हुनाले ठुल्ठुला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्ने गरिरहेको छ जुन सङ्घीयतासँग चाहिँ मिल्दैन, त्यो हिजोदेखि आइराखेको परम्परा अझै टुट्न सकेको छैन।
1: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ, एउटा प्रविधि लिएर आएको थियो बिचमा तर त्यो अहिले बन्द भइसकेको रहेछ, कार्य अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ, अझ विशेष गरी ज्येष्ठ नागरिकको हकमा।
0: जस्तो स्वास्थ्य बिमाको पुनर्संरचना गर्ने चाहिँ भने तर त्यो पुनर्संरचना कस्तो हो भन्ने कुरो भएन। अहिले स्वास्थ्य बिमाको समस्या के हो भने दाबी भुक्तानी हुन सकेको छैन, उसले हस्पिटलले दाबी गरेको छ तर भुक्तानी भइरहेको छैन, त्यसो अस्पतालमा प्रशस्त मात्रामा बग्यौताहरू छ। अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर चाहिँ के भने कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि गइराखेको छ भन्ने सरकारको तर्फबाट फेरि त्यो छ, नभएको पनि एउटा बिमा क्लेम गरिराखेको छ भन्ने छ, हस्पिटल तर्फबाट के भने हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँ पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ, र बिमाको सन्दर्भमा चाहिँ एउटा स्पष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन हुने भन्ने कुरा आएको थियो, उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि, अहिले त आइटिल त त्यो फेसिलिटी छ, त्यसमा यो ट्रान्सप्यारेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने, ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेट्रलाइज गरेर जानुपर्ने कुराहरू छ, किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरिरहेको छ, जुन कि ठिक पनि हो, किनभने पैसा ठुलो पैसा दिनुभन्दा उसले उसलाई दिनुपर्ने सेवा हो, त्यो सेवा चाहिँ बिमाको माध्यमबाट गऱ्यो भने के भन्दाखेरि त्यो सस्तो पर्ने भयो, त्यो कुरा त गरिएको छ, तर पुराना समस्याहरू समाधान गर्नु चाहिँ अलि भित्र पसेर चाहिँ हेर्नुपर्ने जरुरी छ।
1: अनि अर्को कुरा, यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति अन्यल भएको हो कि जस्तो पनि देखिन्छ नि, जस्तो शिक्षा स्वास्थ्य स्वास्थ्यकै कुरा गरौँ न, ठुला ठुला अस्पतालहरूको जुन खाँचो छ हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ, ठुला ठुला अस्पतालहरू पनि प्रदेशका हरेक ठुला सहरहरूमा गराइदिने हो भने पनि काठमाडौँको भिड त कम हुन्थ्यो नि त।
0: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भन्दा यो एक ठाउँ सुरुमा भनेको छ, सैद्धान्तिक प्रस्तावना आउनु उहाँले के भन्नु भने हामी समतामूलक समाज चाहिँ निर्माण गर्नेतिर छौँ, हामी नवउदारवादी पनि होइनौँ होइन, हामी कम्युनिस्ट पनि होइनौँ भनेर उहाँले संसदै भन्नुभएको थियो, हामी के हौ त भन्दाखेरि समतामूलक समाज सिर्जना गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौ, र त्यो क्रममा चाहिँ अरू चाहिँ के भन्दाखेरि उद्योग व्यवसायहरू चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी गर्छौँ नै, आम जनतालाई के दिन्छौँ भन्दाखेरि शिक्षा स्वास्थ्य आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौँ भन्नुभएको थियो नि, त्यस कारण राज्यको दायित्वभित्र उहाँहरूले कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ कि ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हुन्छ, स्वास्थ्यको केसमा शिक्षाको केसमा पनि अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू निजी शैक्षिक संस्था तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन्, तर त्यसले गर्दाखेरि के भन्दाखेरि सेवाग्राहीहरू यति पिसिएको छन् यति निचरिएको छन् त्यो बच्चाको निम्ति त्यो बिरामीको निम्ति उसले चाहिँ जे पनि गर्न बाध्य छ क्या, जति पनि खर्च गर्न किन बाध्य हो ऋण लिएर पनि भन्दाखेरि त्यो बिरामीकोमा सम्झौता गर्न सकिन्न, बच्चाको पढाइमा सम्झौता गर्न सकिन्न, त्यसमा बार्गेनिङ गरेर भएन भने म छोड्छु भन्न नमिल्ने चिज हो, र त्यसलाई क्यास गरेर चाहिँ ठुलो चाहिँ तपाईँको एक्सप्लोइटेसन त्यहाँ छ, त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउने भने के भन्दाखेरि त्यसलाई बन्द गरेर होइन, त्यसलाई ठुलो ट्याक्स लगाएर पनि होइन, गर्ने कुनै आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानु पर्थ्यो, त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठुलो लगानी उसले गर्नुपर्थ्यो र त्यो स्वास्थ्य संरचनाहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्थ्यो, काठमाडौँमा मात्रै केन्द्रित किन गर्नु पर्थ्यो, प्रदेशमा मात्रै गऱ्यो भने पनि एटलिस्ट प्रदेशमा गरेर त्यसमा एउटा जनरल एउटा विशिष्टीकृत दुईवटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जाने भए होइन, जनरल सेवा त सबै ठाउँ चाहियो नि त, त्यति गरिदिन सक्ने र अनि त्यसपछि त्यसको डक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछु त भनिएको छ, तर अलिकति बढी नै चाहिँ डक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्नुपर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ र सरकारले यो बेसिक निड्सहरू शिक्षा स्वास्थ्य तपाईँको आवास र तपाईँको सामाजिक सुरक्षा यो कुरामा चाहिँ सरकारले ध्यान दिनै पर्छ, किनभने यो भनेको एउटा ह्युमन राइट पनि हो, हाम्रो कन्स्टिट्युसनले पनि त्यसलाई चाहिँ ग्यारेन्टी गरेको विषय हो।
1: कार्यक्रम बदलिदियो नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 बजेट बारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। केही कुराहरू चुनौतीहरू पनि छन्, केही सरकारले अलिकति महत्त्वाकाङ्क्षी राखे पनि त्यो गर्न सक्ने खालको पनि छ, तर केही चाहिँ गर्न अलिकति अप्ठ्यारो पनि छ। अब यो सबै कुरालाई हेर्दा विदेशी लगानी आकर्षित गर्न बजेटले के सुधार गरेको देखिन्छ?
0: विदेशी लगानी आकर्षित गर्न बजेटले खास गरेर चाहिँ ठुलो समस्या विदेशी लगानीको एउटा के थियो भन्दाखेरि उनीहरूले यहाँ आर्जन गरेको नाफा आफ्नो देशमा लग्नको निम्ति चाहिँ विभिन्न झन्झट एउटा कुरा, दोस्रो चाहिँ यहाँबाट यदि विनिवेश भनौँ न यहाँ लगानी गरेको चाहिँ यो चाहिँ लगानी म फिर्ता गर्छु भन्दाखेरि पनि अलिकति झन्झटिला प्रक्रियाहरू धेरै चाहिँ फाइल घुम्ने अवस्थाहरू थियो, त्यसलाई यसले एकदमै छोटो गरेको छ। ठुलो लगानीको निम्ति चाहिँ लगानी बोर्डले स्वीकृति दिएपछि त्यो लगानीमा जान सक्ने भन्ने कुरा, अनि फिर्ता गर्दाखेरि पनि राष्ट्र ब्याङ्कलाई सूचना मात्रै दिए हुन्छ भन्ने किसिमको कुरा गरे हुनाले यो चाहिँ एउटा त्यो यो चाहिँ विदेशी लगानीको लागि एकदमै महत्त्वपूर्ण कुरा हो। अर्को कुरा के भने आइटी सेक्टरमा पनि विदेशी लगानी चाहिँ खोलेको छ। यो यी सबै कुराले गर्दाखेरि विदेशी लगानीको लागि वातावरण नीतिगत वातावरण त बनेको छ। तर के हुन्छ भन्दाखेरि नीतिगत वातावरणले चाहिँ कुद रहन्छ। हामीले धेरै सुधार गरेका छौँ, गएको 10-15 वर्ष हेर्ने हो भने विदेशी लगानी वृद्धि गर्नको निम्ति धेरै सुधार गर्यो, तर पनि विदेशी लगानी चाहिँ आएको छैन। कमिटमेन्ट केही मात्रामा हुने तर तपाईँको लगानी खासमा नहुने। कुनै हेऱ्यो भने लगानी बोर्डको हेऱ्यो भने सन् 2011 स्थापना गरेको लगानी बोर्ड अहिले 2026 भयो, यतिका वर्षमा जम्मा 2 सिमेन्ट फ्याक्ट्री मात्रै रियलमा उत्पादन गर्ने भने अरू चाहिँ प्रोसेसमै छ। त्यसले गर्दाखेरि खास लगानी आउन सकेका छैन। लगानी आउनको निम्ति हाम्रो राष्ट्रिय उद्योगपतिहरूले तपाईँको यहाँ वातावरण राम्रो छ भनेर मेसेज आफ्ना चाहिँ काउन्टर पार्टहरूलाई दिनु पऱ्यो। त्यो लगानी ल्याउने चाहिँ सरकारले पनि ल्याइन्न, उनीहरूले लगानी यहाँ गर्नुभन्दा अगाडि यहाँका लगानीकर्तासँग बुझ्छन् के छ वातावरण, के कस्तो छ भन्ने कुरो बुझ्छन्। र अर्को कुरा के हो भने हाम्रो लगानीमा अलिकति असर पर्ने कुरा के छ भन्दाखेरि यो चाहिँ आर्थिक ऐन जुन छ नि, आर्थिक ऐनले चाहिँ तर लगानीको वातावरणलाई चाहिँ अनिश्चित बनाइरहेको छ। हरेक वर्ष फेरि नि वर्ष मात्र फेरिने होइन कि क्याबिनेटले चेन्ज गर्न सक्ने भएपछि महिनै महिनै पनि फेरिन सक्ने। त्यसले गर्दाखेरि एउटा सुनिश्चित वातावरण, एउटा प्रेडिक्टेबल भनेको चाहिँ तपाईँको यस्तो हुन्छ भनेर थाहा पाउने एउटा वातावरण। नेक्स्ट 5 इयर्सको लागि 10 इयर्सको लागि हाम्रो चाहिँ पोलिसी चेन्ज हुँदैन, हामी सुविधा दिन्छौँ, कुनै सरकार आउँदा पनि चेन्ज गरिन्न भन्ने किसिमको एस्युरेन्स दिन सक्यो भने तपाईँको लगानी आउन सक्ने होइन भने आज लगानी आयो, कतिपय लगानी मैले फर्केको देखाएको छु, यहाँ आएँ गरेँ त्यसपछि विभिन्न झन्झट दिए, त्यसपछि उनीहरूले सस्तोमा बेचेर अनि फर्केको पनि देखाएको छ। अब त्यस्ता मानिसहरूको एक्सपिरियन्स जब चाहिँ सेयर गर्छन् अनि नयाँ लगानी कसरी आउँछ, त्यो लगानी ल्याउनको निम्ति तपाईँको सरकार मात्र जिम्मेवार भएर हुन्न, यहाँको उद्योग व्यवसायीहरू, यहाँका तपाईँको लोकल जहाँ उद्योग स्थापना हुन् त्यहाँका लोकल मान्छेहरू, यहाँका पार्टनरहरू पनि तपाईँको जिम्मेवार हुनुपर्छ। त्यो सित्तैमा अर्काको धन सित्तैमा आएको भने जस्तो त्यसलाई चाहिँ कसरी तपाईँको कमिसन बढी खाने, कसरी सेयर बढी तान्ने, कसरी के गर्ने, कसरी बेनिफिट बढी लिने भन्ने किसिमको त्यो किसिमको स्थिति देखिरहेको छु कि मैले। किन आएन भन्दा विदेशी आउँछ र त्यसपछि साह्रो झन्झट दिन्छ भने यहाँ मात्रै छ त लगानीको ठाउँ। त्यसले गर्दा त्यो कुरामा सुधार चाहिँ राज्यले नीतिगत सुधार गर्ने हो, अरूले पनि त्यो वातावरण सुधार गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि यो अटोमोबाइल क्षेत्रमा जस्तो सरकारले 50 लाखभन्दा तलका गाडीहरूको अब मूल्य घट्छ, मध्यम वर्गले पनि चढ्न सक्छन् भनेर एउटा अलिकति नीति परिवर्तन पनि गरेको छ, बजेटले केही सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यसो यो चाहिँ कस्तो छ?
0: यो चाहिँ के भन्दाखेरि पहिला चाहिँ क्यापासिटीको आधारमा चाहिँ खास गरी चाहिँ इभीमा क्यापासिटीको आधारमा चाहिँ ट्याक्स थियो, अहिले चाहिँ मूल्यको आधार गरेको हुनाले र अलिकति तल्लो क्याटेगोरीको पनि 50 सम्मको लागि चाहिँ सुविधा दिएको हुनाले के भन्दा पोजिटिभ मात्रामा असर त पर्ला। यो प्राइभेट भेहिकललाई प्रमोट गर्नुभन्दा पब्लिक भेहिकललाई प्रमोट गरेर त्यसलाई चाहिँ एकदमै राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने हाम्रो चाहिँ रोडको कन्डिसन जुन छ नि, रोडको भिडभाड यताउतिदेखि लिएर तपाईँको राज्यको अनावश्यक लगानी पनि 50 लाख पनि, म यहाँबाट पाटन जानुपर्छ भने होइन टोखाबाट पाटन जानुपर्छ भने मैले किन गाडी छुट्टी चाहिएर मलाई, राम्रो बस आउँछ टाइममा आउँछ भने म चाहिँ बसमै जान्छु, अफिस जानु पऱ्यो बसमै जानु सक्छ, बसैबाट आउनु सक्छ। त्यसो गर्दाखेरि के भने 50 लाखको इन्भेस्टमेन्ट गाडीमा हुन्थ्यो नि, त्यो इन्भेस्टमेन्ट त मैले ब्याङ्कमा राखेँ पनि ब्याङ्कले अर्को इन्भेस्टरले त्यो लगाएर गर्छ नि। त्यसले गर्दाखेरि उपभोगको संस्कृति भन्दा पनि त्यसलाई कसरी घटाउन सकिन्छ भन्दाखेरि खास गरेर चाहिँ यातायातमा अल्टरनेटिभ दिनुपर्छ र मास ट्रान्जिट सिस्टम चाहिँ गर्ने, काठमाडौँ पोखरामा भनेर आएको थियो, त्यो मास ट्रान्जिट सिस्टम बढायो भने हाम्रो चाहिँ राष्ट्रिय बचतलाई पनि अलिकति वृद्धि हुन्छ र मोबिलिटी पनि राम्रो हुनसक्छ भन्ने लाग्छ मलाई।
1: अब यो सबै बजेटहरू हेर्दा विगतका बजेट कार्यान्वयन कमजोर थियो, अहिले स्थिर सरकार आएको छ, चाहिएको नीति नियम ऐन तत्काल परिवर्तन गरेर अगाडि बढ्न सक्छ, काम गर्न सक्छ। अब यसपटक चाहिँ सुधार हुने सङ्केत चाहिँ हामी देख्न सक्छौँ कि सक्दैनौँ?
0: मलाई लाग्छ यसपालि सुधार हुने सङ्केत हामी देख्न सक्छौँ। यदि कुनै चिजले अवरोध गरेका छन्, नीतिले ऐनले कानुनले भनेर गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। पार्लियामेन्ट जुन दुईचोटि पार्लियामेन्ट बस्छ, 6 महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, त्यसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ के भन्दाखेरि भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा के महसुस भइरहेको छ यो पोजिटिभ कुरा हो यसले चाहिँ के भन्दाखेरि तपाईँको काम चाहिँ अगाडि बढाउन निर्माण अगाडि बढाउन आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ तर एउटा के हुन्छ भने त्रासले मात्रै फेरि काम हुँदैन केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो ती कुराहरूले चाहिँ तपाईँको काम अगाडि बढ्छ अहिले पहिलो चरण भयो भने केही मानिसहरू त्रास अनुभव गरेको छ तर यसलाई चाहिँ अनुशासनमा बदल्न सक्यो डिसिप्लिनमा बदल्न सक्यो र राज्यले चाहिँ माया गर्छ भन्ने कुरो होइन डर मात्रै देखाउँदैन माया पनि गर्छ भन्ने कुरा राज्यबाट पनि त्यो अनुभूति दिलाउन सक्यो भने मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ
1: सरकारले यो बजेट विनियोजन गर्दा अब सङ्घ प्रदेश र पालिका बिच कस्तो समन्वय राख्नुपर्छ
0: बजेट विनियोजन गर्दाखेरि वास्तवमा यसपालि त खासै यो जाने बजेटहरू सङ्घ र पालिकामा जाने बजेटहरू चाहिँ बढेन दोस्रो कुरा यसपालि पनि के भयो भने तपाईँको सशर्त अनुदान माथिका प्रोजेक्टहरू तल पठाएर तल गर्ने पैसा पठाउने काम चाहिँ त्यो बढी नै भयो अब समानीकरण अनुदान जुन के हुन्थ्यो भने फ्रिली प्रदेशले आफूले आफ्नो प्रोजेक्टमा खर्च गर्नु पाउँथ्यो यो चाहिँ स्थानीय तहले खर्चमा गर्नु पाउँथ्यो त्यो बढेन त्यसले गर्दाखेरि त्यसको ढाँचा पनि के छ भने पुरानै ढाँचामा त्यो गयो क्या त्यसमा यसपालिको विनियोजनले सङ्घीयतालाई प्रमोट गर्ने त्यसलाई चाहिँ बलियो बनाउने कुरा छैन पहिला जस्तै कमजोर थियो पहिला त्यस्तै कमजोर रहने अवस्था चाहिँ अहिले देखियो गर्नुपर्ने भन्न त अब एउटा चाहिँ सेन्टेन्समा राम्रो भनेको थियो कि केन्द्रले चाहिँ नीतिको कुराहरू मापदण्डको कुराहरू केन्द्रले गर्ने त्यसपछि प्रदेशले चाहिँ समन्वयको काम चाहिँ प्रदेशले गर्ने तर स्थानीय तहले चाहिँ कार्यान्वयनको काम गर्ने भनेर चाहिँ त्यसरी एकदम स्पष्ट त्यो चाहिँ ज्यादै नै मन परेको मलाई चाहिँ त्यो उहाँहरूले जुन स्पष्टता त्यो छ नि यहाँलाई फेरि भनौँ नीति निर्माण अनुसन्धान राष्ट्रिय मापदण्ड निर्धारण र रूपान्तरणकारी आयोजनामा सङ्घ समन्वय प्रादेशिक योजना र सेवा सहजीकरणमा प्रदेश तथा राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्ने स्थानीय तह यो एकदम स्पष्ट छ तर यही स्पष्ट अनुसार तपाईँको कार्य विभाजन पनि हुनु पर्यो र त्यो कार्य गर्दाको निम्ति बजेट पनि के हुनु पर्यो भने सबभन्दा तल बढी जानु पर्यो केन्द्रले थोरै काम गर्दा पनि सानो बजेट केन्द्रमा रहनु पर्यो त्यो किसिमबाट जानु पर्यो त्यो अहिले चाहिँ त्यस किसिमको विनियोजन भएको छ
1: अब सर अन्त्यमा अब यो बजेट सफल बनाउन मुख्य चुनौतीहरू सरकारले समाधान गर्न सक्छ नै तर अब यो बजेटलाई चाहिँ कसरी कार्यान्वयनको दिशातर्फ लगेर नागरिकले यो बजेट मेरो लागि बनाएको हो है भनेर आत्मसात गर्न सक्ने खालको बजेट बन्छ
0: यो बजेटको इमान्दारीपूर्वक कार्यान्वयनमा जानुपर्छ एउटा पार्ट दोस्रो कुरा यो जसले ठुला बजेटहरू प्रयोग गर्छन् जस्तो निर्माण व्यवसायीहरूले मोबिलाइजेसन कस्ट भनेर जुन पैसा लाग्छ त्यो पैसा चाहिँ यसैमा खर्च गरिरहेको छ कि छैन भनेर ट्र्याकिङ गर्छु भनेर सरकारले त्यो एकदम राम्रो कुरा हो र अरू काममा पनि सरकारले ट्र्याकिङ पनि गर्नुपर्छ सहजीकरण पनि गर्छ गर्नुपर्छ निर्माण व्यवसाय त्यसै गरी निर्माण व्यवसायको मात्रै होइन तपाईँको सरकारले सुविधाजनक हिसाबबाट ऋण चाहिँ निजी क्षेत्रलाई जुन दिन्छ त्यो दिएको ऋण चाहिँ निजी क्षेत्रले प्रस्ताव गरेको चाहिँ आयोजनामा कार्यक्रममा गाँसेको छैन भनेर पनि ट्र्याकिङ गर्नुपर्ने भयो हाम्रो अलिकति बिग्रेको अर्थतन्त्र कहाँ भयो भने कोभिडको बेलामा हाम्रो धेरै ऋण चाहिँ प्रभाव भयो निजी क्षेत्रमा तर त्यो चाहिँ कतिपय ऋण चाहिँ त्यसमध्ये चाहिँ जग्गामा गयो कतिपय सेयरमा गयो त्यो त्यसपछि सेयर मार्केट पनि अलिकति खतरामा पुग्यो त्यो जग्गा पनि डुब्यो त्यसले गर्दाखेरि उहाँहरू चाहिँ ब्याङ्कको लोन तिर्न नसकेर चाहिँ रिस्ट्रक्चरिङ गरिरहेको छ ब्याङ्कको चाहिँ त्यो नन पर्फर्मिङ एसेट भन्नुहोस् न त्यो बढिराखेको छ त्यस्तो हुन नदिनलाई चाहिँ ट्र्याकिङ गर्ने र एउटा चाहिँ अनुशासनमा सबै राख्ने एउटा पार्ट त्यो र अर्को चाहिँ निर्माण सामग्री उपलब्ध गराउने कुराहरू छ अर्को चाहिँ तपाईँको डिजिटलाइजेसनबाट जुन फाइदा लिने कुरा छ नि त्यसको सूचना प्रविधिमा पहुँच चाहिँ सबैलाई पहुँच गराउन सक्यो र त्यस मार्फत चाहिँ सूचना दिने कुराहरू जस्तो एप्स मार्फत दिन्छ भनेको छ त्यसलाई इफेक्टिभली कार्यान्वयन गर्ने कुराहरू छ अर्को अब यो अहिले चाहिँ जुन किसिमको चतुर्भुज चतुर्दिग विकास भनेर चाहिँ विभिन्न करिडोरको चाहिँ कुराहरू छ त्यसमा चाहिँ अलिकति डिटेल प्लानिङमा जान्छ होला अब त्यसमा ठुलो इन्भेस्टमेन्ट गर्न सक्ने अवस्था पनि छैन त्यसलाई चाहिँ फर्दर प्लानिङ अलिक डिटेल प्लानिङमा त्यो क्षेत्रमा जानुपर्छ भन्ने लाग्छ मलाई र बजेटको प्रणालीलाई नै अलिकति पुनर्संरचना गरेर यो चाहिँ पर्फर्मेन्स बजेटिङ र पर्फर्मेन्स मोनिटरिङको सिस्टममा लग्नु पऱ्यो अर्को सालदेखि अहिले चाहिँ जसरी बजेट हुन्छ त्यसको चाहिँ खासै चाहिँ त्यो नतिजामुखी बजेट भएन क्या तपाईँले आएन आउँछ तपाईँ राखिदिनुहुन्छ पैसा अथवा पोहोर साल कति राखेको थियो त्यसमा 10% बढाएर राखिदिनुहुन्छ त्यो टार्जेट फुलफिल गर्यो गरिदिनुहुन्छ मतलबै छैन त्यसरी गर्दाखेरि भेल्यु अफ मनी चाहिँ आउन सकेन त्यसले गर्दाखेरि यसरी यी कुराले जानुपर्छ र खास गरी चाहिँ स्ट्रङ मोनिटरिङमा अनुगमनमा जानुपर्छ सहजीकरणमा जानुपर्छ त्यसो भयो भने यसले राम्रो कार्यान्वयन हुनसक्छ भन्ने लाग्छ र फेरि मलाई के लाग्छ भन्दाखेरि हामीले यो सरकार त्यत्रो ठुलो तपाईँको मतका साथ यो सरकार बनेको छ यङ जेनेरेसन छ ऊर्जा छ पढा लेखा छ यसबाट यो मुलुकको विकासमा यसको माध्यमबाट गर्न सकियो भने मुलुकले ठुलो लाभ पाउँछ हामी यसलाई चाहिँ के भन्दाखेरि अलि रियलिस्टिक भएर तपाईँको खबरदारी गर्ने सजग बनाउने यो कुरा गर्नै पर्छ तर यसको मतलब यो होइन कि यसलाई फेल बनाउने असफल बनाउने कुरामा चाहिँ न राजनीतिक दलहरू न अरू सम्बद्ध सरकारवालाहरू जानु हुन्छ भन्ने मलाई लाग्छ किनभने यो मुलुकको सरकार हो अत्यन्त ठुलो बहुमतबाट आएको छ यसलाई चाहिँ हामी चाहिँ सहयोग पनि गर्ने खबरदारी पनि गर्ने गरेर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ
1: समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद
0: ल धन्यवाद मलाई पनि आफूलाई लागेका कुराहरू यहाँले राखिदिनु असाध्य लोकप्रिय यो रेडियोहरूबाट यो प्रसारण हुन्छ धेरै जनताले सुन्न पाउँछन् र त्यो श्रोताहरू समक्ष म पुग्छु त्यो अवसर दिएकोमा यहाँलाई धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल आज हामीले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेटबारे कुराकानी गऱ्यौँ यो कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौँ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु नमस्कार

0: पिपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना।
1: 45 वर्ष को विश्वास बोके देशकै अग्रणी सामुदायिक कैंपस पिपल्स कैंपस काठमांडू पकनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गत का MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारी का लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्य लयमा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
14: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
13: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
14: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
13: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
14: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
15: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुप्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
17: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
18: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
19: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
20: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
19: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
22: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
23: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
24: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
25: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
27: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
28: हो र? होइन होला त्यस्तो त।
29: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
28: केही भएन मिस,
29: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
28: हुन्छ।
30: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना।
6: हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
12: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
6: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511 83 987।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी,
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: आहा, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै जन्म दर्ता दिनुस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ,

0: हेलो हजुर
1: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ के भयो
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
6: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लो किन नि, के भयो सन्चो भएन?
15: होइन यतिकै जानै मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
16: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
19: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगेँ।

0: दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार, विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
2: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
1: प्रोप्राइटर
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
4: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093-98409।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको उता मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
3: हजुर।
4: ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Subha prabhat, Guru Ama.
3: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
18: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
8: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
23: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
23: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
23: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: नमस्कार स्वयंसेविका दिदी।
26: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
26: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
25: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
26: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
26: आहा कस्तो राम्रो।
5: तलै बस, छाचुत नगर। आज कति दिन रे?
25: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
25: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
25: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
22: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार, विज्ञान।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, हतियार

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या
1: हो
10: नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्यधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठाको टी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449020664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के सेवा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक
11: टाइम चेक अहिले ठीक 11 बजेको छ
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
13: शुभ प्रभात गुरुआमा
6: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: हो अरू भन त
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
6: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
19: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
20: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
22: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
23: नेपाल सरकार विज्ञापन बोर्ड
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
4: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
24: ए हो र बाबु
25: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
26: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
27: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
31: हेलो
25: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
25: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
25: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
25: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
25: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
31: ए सहरमा मात्र होला नि?
25: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो, के को हल्ला खल्ला भयो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हजुर। हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
13: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर।
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
1: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
17: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
18: बालबालिकालाई उचित शिक्षा, संस्कार र

0: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
0: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
10: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9851183987।

0: સાનિમા રિલાયન્સ લાઈફ ઇન્સ્યોરન્સ ખુલે રાજ્યો
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदा फेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला। त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि, अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नुसँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अये नि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरानु भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: को लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकट रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: शुभ प्रभात गुरु आमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि
12: नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
10: हस गुरुआमा।
2: नेपाल सरकार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरुपयोग गर्ने त्रिविका प्राध्यापकबाट झन्डै 10.5 करोड असुली रकम असुलीसँग सँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाइ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाइका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्युजिल्यान्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध, माफी मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेसका जिल्लामा आज पनि गर्मी उच्च बढेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेस र मध्य पहाडको उपत्यका तथा खोजहरूमा गर्मी निकै बढेको छ। यसैबीच नेपालमा तापलहर अर्थात् लूको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चुरोट, बेढी र जाँड रक्सी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेसन, हिट स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ्ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतिदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइस फल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सकेर फर्कने क्रममा बेपत्ता हुनुभएको थियो। हिउँ र चिसोमा एक्लै 7 जीवित रहेर आधार शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10.46 करोड रुपियाँभन्दा बढी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियमअनुसार शिक्षक कर्मचारीले 5 अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरुपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको समन्वयकत्वमा 3 समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणीले कारबाही प्रक्रिया अघि बढाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरुपयोग गरेको र त्यसबाट 2 अर्ब रुपियाँभन्दा बढी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइपेरी आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रुपियाँ थियो। अहिले परियोजना दुई तिहाई र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक सङ्कट, नेपाल एलडिसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-333-493-555।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। इलामको फाक फोकुथुम गाउँपालिकामा दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दुध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झन्डै 950 लिटर दुध सङ्कलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रुपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दुध बिक्री सहित महिनाको झन्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रुपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाक फोकथुममा दैनिक झन्डै 31,000 लिटर दुध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर। चीनले ताइवान भ्रमणमा संलग्न न्युजिल्यान्डका 4 सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्युजिल्यान्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय सञ्चार माध्यमले लेखेका छन्। चिनी दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्न पूर्णतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्युजिल्यान्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्युजिल्यान्डका विदेश मन्त्री विस्टन पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्युजिल्यान्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्युजिल्यान्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्युजिल्यान्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालको कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा 10 खेलाडी हुन्। भुर्तेलले यही प्रतियोगितामा चिनसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जित सुनिश्चित भइसकेको छ। मलेसियाले जितका लागि 25 बलमा 190 रन ल्याउनुपर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह एको यो अन्तिम खेल हो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। नेपाल र मलेसियाले यसैको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता भन्दै सेमिफाइनलमा पुगेका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरुपयोग गर्दै त्रिवीका प्राध्यापकबाट झन्डै 10.5 करोड असुली रकम। असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाइका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्युजिल्यान्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: साली नदीको शिर,
13: मणिचूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
13: शान्ति र आनन्दको अनुभूति,
12: भेडभाडबाट टाढा,
13: सहरबाट नजिकै,
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
14: विस्तृत जानकारीका लागि फोन नम्बर 9816946566 र 9841549481। वेबसाइट झुले.com.np।
15: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
18: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाको लिबालीमा रहेको खोपिङ इङ्ग्लिस सेकेन्डरी स्कुलमा आगलागी भएको छ। आगलागीबाट विद्यालयको दुई तल्लामा पूर्ण रूपमा क्षति पुगेको तथा पाँचवटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो। आगलागीबाट झन्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ। अहिले जलेका सामग्री हटाउने तथा सरसफाइको काम सुरु भएको छ। धेरै दिन पठन पाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालयले जनाएको छ। प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। शस्त्र प्रहरी प्रधान कार्यालयमा रहेको एमटी अर्थात् सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन भएको छ। डिआइजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको शस्त्रका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराति 8 बजीतिर शस्त्रको प्रधान कार्यालयमा रहेको एमटी शाखामा आगलागी हुँदा केही गाडी जलेका थिए। शस्त्र प्रहरी प्रधान कार्यालय र सतुङ्गलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो। भक्तपुरको चाँगु नारायण नगरपालिका वडा नम्बर 8 कलामसी सडकमा गैराती ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। मिक्सर जडित ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा रहेका सिन्धुलीका 26 वर्षीय हिमबहादुर नेपाल र भोजपुरका 32 वर्षीय विजय राईको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुईजनाको उपचार भइरहेको छ। प्रहरी ट्र्याक्टर चालकलाई पक्राउ गरेको छ। यस्तै काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर 9 ग्याडोल सडकमा गैराति ट्याक्सीको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। ट्याक्सीको ठक्करबाट गोर्खाकी साबित्रा बानिया केसीको 4 वर्षीय छोरा स्पर्शको ज्यान गएको प्रहरीले जनाएको छ। ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका उनको इसान बाल अस्पताल वासुन्धरामा उपचारका लागि उपचारका क्रममा ज्यान गएको प्रहरीले ट्याक्सी चालकलाई पक्राउ गरेको छ। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका 26 वर्षीय निमा तामाङ, महोत्तरीका 24 वर्षीय विवेक शाह, सप्तरीका 52 वर्षीय उज्ज्वल कुमार थापा र तेह्रथुमका 35 वर्षीय खेमबहादुर बस्नेत रहेका छन्। निमा र खेमबहादुरले फ्रान्स पठाइदिने भन्दै 2 जनाबाट 30,85,000, उज्ज्वलले हङ्गेरी र रोमानिया पठाइदिने भन्दै 2 जनाबाट 9,62,000 तथा विवेकले जर्जिया, माल्टा लगायतका देशहरूमा पठाइदिने भन्दै 2 जनाबाट 6,35,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारवाहीका लागि निमा र विवेकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उज्ज्वल र खेमबहादुरलाई वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अधीन विधाको दुरुपयोग गर्ने त्रिविका प्राध्यापकबाट झन्डै 10.5 करोड असुली रकम असुलीसँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। भक्तपुरको एउटा विद्यालयमा आगलागी हुँदा 5 वटा कक्षा कोठामा पूर्ण क्षति। शस्त्र प्रहरीको प्रधान कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन। र भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पर्थेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु?
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ।

0: वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपैयाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ मिस।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
24: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
25: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
28: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
27: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
28: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
27: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
28: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
18: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
10: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्नु योग्य घर। युरोपियन युनियनको आर्थिक

तालिममा सहभागी भई तपाईले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।

0: जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएकै उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
5: हजुर।
6: ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक
10: टाइम चेक अहिले ठीक 11 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
12: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
18: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
19: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
21: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
22: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
25: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
25: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: केही भएन मिस,
26: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
31: हेलो
25: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
25: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
25: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
25: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
25: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
31: ए सहरमा मात्र होला नि?
25: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन
6: बोर्ड।
7: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
17: हजुर
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिन्द्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा खोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्याधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गुठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
8: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। हिमालमा चमत्कारी घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
7: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक। राप्रपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
8: अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका 44 प्राध्यापकबाट झन्डै 10.5 करोड रुपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव।
9: पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो, अनि सरकारले चाहिँ के गरौँ भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ।
7: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बरभन्दा धेरै पुगेको दावी।
8: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भुटानी खेलाडीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
11: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा जीवितै भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति SPCCका कामदारले खुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन्। सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर एम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न 8K एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो। अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ। एसपिसिसीका कामदारहरूका अनुसार बिहान घिस्रदै आधार शिविरतर्फ अघि बढिरहेका शेर्पाको हातमा केही औँला हिउँले खाएको छ। सगरमाथा आरोहणका लागि मे 29 तारिक अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नु भएको हो। हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन्। 7,500 मिटर उचाइ खोजाइमा छ दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए। खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटुनीलाई चमत्कार मान्नुहुन्छ। उहाँका अनुसार त्यति उचाइमा एक्लै छ दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन। दावा शेर्पा भेटुनीलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटना लिएर चिन्ता व्यक्त गरेका छन्। उहाँसँगै गएका आरोही फर्कँदा उहाँ छुट्नु, सम्बद्ध कम्पनीले खोजीमा चासो नदेखाउनु, छैटौँ दिनमा मात्र हेलिकप्टर लिएर जानु र त्यति बेलासम्म सरकारको तर्फबाट पनि चासो नदेखाइनु दुःखद भएको उनीहरूको भनाइ छ। यसैबीच गाइड दावा शेर्पा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ। विभागले दावा आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रालीमाथि छानबिन गर्ने पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। यदि लापरवाही देखिए संलग्न कम्पनीलाई कालो सूचीमा राख्ने उहाँको भनाइ छ।
8: परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि तीन दिन भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशङ्करको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा खनालले भारतीय विदेश मन्त्री जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जा लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
7: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री धवल शमशेर राणासहित नेताहरूले रापरपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकोमा आज महामन्त्री राणासहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर रापरपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेतासहित 183 जना रहेका छन्। राणासँगकै उपाध्यक्ष मुकुन्द श्यामगिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फुटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। रापरपामा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ्ने पार्टीको नीति विरुद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कारवाही गरेकाले सङ्घर्ष गरेको बताएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङ्गदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
8: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप सङ्कलन भने बढेर 80 अर्ब रुपैयाँ नागेको छ। 80 खर्ब रुपैयाँ नागेको छ। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैङ्कहरूले सङ्कलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रुपैयाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैङ्कहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैङ्कमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। साउनदेखि चैत मसान्तसम्म 16 खर्ब 59 अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। बैङ्कमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढेको छैन। अहिले बैङ्कहरूसँग 13 खर्बभन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैङ्कहरूले राष्ट्र बैङ्कमा राखेको रकम 10 खर्बभन्दा धेरै छ। अहिले बैङ्कहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढेको छैन।
7: हिजो सामान्य घटेको सेयर बजार आज दोहोरो अङ्कले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज 13.46 अङ्कले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5 अर्ब 73 करोड रुपियाँ कारोबार भएकोमा आज 353 कम्पनीका 1.06 करोड किता सेयर 4 अर्ब 70 करोड रुपियाँमा किनबेच भएको छ।
8: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यससँगै गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झन्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठसम्म हरेक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने ठ्याक्कै जानकारीमा नआएको मेची वनसार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनु भएको छ। व्यवसायले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाइ छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलिगुडी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची वनसार हो।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आइतबारको सार्वजनिक विधा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिमबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333, 493-555।
16: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
17: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौँ दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने, परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक, रापरपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने, बैङ्कमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप सङ्कलन बढेर 80 खर्ब रुपियाँ नाघ्यो, नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगायतका खबर प्रस्तुत गरियो।
8: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 जना प्राध्यापकले 10,46,00,000 रुपियाँ फिर्ता गरेका छन्। त्रिभुवनले सूचना निकालेर कारवाही प्रक्रिया अघि बढाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन्। अध्ययन विदाको दुरुपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विधा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ। उनीहरूबाट 2 अर्ब रुपियाँ भन्दा बढी रकम नोक्सानी भएको छ। अध्ययन विधा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र, राष्ट्रिय सभाका सांसद जगत तिमिल सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद चन्दले 44,56,000 र काङ्ग्रेसका तिमिल सिन्हाले 33,50,000 रकम फिर्ता गर्नुभएको हो। त्रिवीको नियम अनुसार 3 वर्षभन्दा बढी 5 वर्षसम्मको अध्ययन अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ। तर विदामा गएका धेरै जसो प्राध्यापक फर्किने गरेका छैनन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा तिर्वीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित रकम फिर्ता गर्ने भनेर कबुलियत नामा गरिएको हुन्छ। तिर्वीले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन विदा दिने गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुनुलाई उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
7: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अप्नाउने उद्देश्यले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको झण्डै 2 महिना भएको छ। गएको चैत 22 गते बसेको मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर अझै पनि विद्यालयमा आइतबारको बिदाबारे एकरूपता छैन। केही पालिका र विद्यालयले आइतबार बिदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन्। एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक, विद्यार्थी र शिक्षक बीच अन्यल छ। साथी महेश केवालले शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको 2 दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
9: संघीय सरकारको नियमावलीले स्थानीय सरकारलाई अधिकार दिने हो कि नदिने हो, किनभने हामीसँग 3 तहको सरकार हो, एउटाको मातहतको सरकार अर्को होइन, सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो। त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची 8 लाई हस्तक्षेप गर्नु हो। पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने, क्रेडिट आवर त्यसैसँग बनाउने, अनि पछि गर्ने 1 दिन छुट्टै बिदा खाइदिने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ। त्यसो भएदेखि पढाइ शिक्षकको बिदा कटौती गर्यो, शनिबार आइतबार 2 दिन छुट्टी त भइसक्यो, अब सोमबार त्यसै गर्छ, मङ्गलबारदेखि क्लास चल्छ, मङ्गलबार गऱ्यो अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू, यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ। अहिले त्यो अनुभूतिलाई जवाफ के दिने हो थाहा छैन। अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि 5 दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त, हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ।
18: सरकारले भनौँ, शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एकनासको भनौँ एकरूपता ल्याउने खालको स्पष्ट नीति त ल्याउनु पर्ने हो, त्यो छ कि छैन?
9: गजब ल्याउनु भयो। अब एकरूपता हो र ब्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियकरणको भाषा र भूगोलले दिने उत्तर एउटै हो त, नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् म ठान्छु। म होस पनि छैन, अनुभव पनि छैन र अर्का कुरा सुन्ने रहर पनि छैन जस्तो किसिम मैले देख्छु। त्यो ढङ्गमा मैले चाहिँ अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु।
18: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार, अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ, आफ्नै साथी विद्यालय गइरहेको छ, आफ्नो भने छुट्टी छ, उहाँहरूको त्यो उपलब्धिमा, उहाँहरूको शैक्षिक गुणस्तरमा, उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन? यसले
9: एकदम नराम्रोसँग पर्छ। अब पढाउने कलामा भर पर्ने विषयवस्तु हो, शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो। हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो। अब त्यो दुइटै कलामा जाँदाखेरि त हाम्रो विद्यार्थी पनि केमा अभ्यस्त छ भने स्कुल नगइकन पढाइ हुँदैन भन्ने हो, अभिभावक पनि त्यही बुझ्छ, अनि अभिभावकलाई 1 दिन खाली भयो, अब विद्यार्थीले त पढ्दै पढ्दैन, गर्दै नपढ्ने केटाकेटीलाई कमसेकम मोबाइल हेरेर बस्ने भए आइतबार भनेर भन्ने जुन पीडा हो, त्यो पीडा भएको बेलामा गर्ने के हो, यो बारेमा हामीले सोचेनौँ क्या। त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ।
18: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ, अभिभावकले के गर्ने, विद्यार्थीले के गर्ने?
9: म चाहिँ के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो। अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के काटेछौ भनेर भने चाहिँ कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो। त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ। यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर, अलिकति किताबमा हेर, अलिकति बाउलाई सोध, अलिकति आमालाई सोध, अलिकति छिमेकीलाई सोध, अलिकति साथीलाई सोध, अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध, अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कुलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धानमुखी बन्छ, त्यो अर्को किसिमको कुराकानी हो। अनि सरकारले चाहिँ के गरौँ भनेर भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ, यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विदाको मुद्दा ठुलो मुद्दा हुँदैन, हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदमै चिन्तन गर्ने ठाउँमा पुग्छौँ।
8: उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक सङ्कट, नेपाल एलडिसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
21: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
22: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
21: हाम्रा सेवाहरू
22: ओपिडी सेवा,
21: विशेषज्ञ ओपिडी सेवा,
22: निशुल्क औषधि वितरण,
21: सशुल्क फार्मेसी सेवा,
22: फिजियोथेरापी सेवा,
21: अकुपंचर सेवा,
22: योग परामर्श सेवा,
21: क्रियाकल्प सेवा,
22: पूर्व कर्म पंचकर्म सेवा,
21: छार सूत्र सेवा,
22: जलौका सेवा,
21: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
22: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
21: विस्तृत जानकारीका लागि
22: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
23: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गङ्गादेव गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
7: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पसरौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिल वस्तु नगरपालिका वडा नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनालाई सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
8: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोचहरूमा पनि गर्मी बढेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात् लूको जोखिम बढ्दै गएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिन सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अपनाउनु उहाँको अनुरोध छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहने भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सुझाव दिनुभएको छ।
7: सशस्त्र प्रहरीले प्रधान कार्यालयमा रहेको एमटी अर्थात् सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ। डिआइजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको सशस्त्रका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराति 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एमटी शाखामा आगलागी हुँदा केही गाडी जलेका थिए। सशस्त्र प्रहरी प्रधान कार्यालय सत्वंगलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
8: इलामको फाकफोकथुम गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दुध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झन्डै 950 लिटर दुध सङ्कलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रुपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दुध बिक्री गरी महिनाको झन्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रुपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना बाट सहकारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झन्डै 31,000 लिटर दुध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोऱ्याउनु भएको राज्यका सञ्चार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसिएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बरभन्दा धेरै पुगेको दावी गरेको छ। तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसिएनएले जनाएको छ। उत्तर कोरियाले सन् 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग योङबियोन आणविक परिसरमा यी दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार सन् 2019 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको छ। त्यसै त अमेरिकाले वार्ता पुनः सुरु गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनुभएको छ।
8: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिङ्गापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सयद अजिजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल T20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा 10 औं खेलाडी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहैरीले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेट लिए। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले यसअघि खेलमा चीनलाई हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ।
7: र एसिसी महिला प्रिमियर कप अन्तर्गत भुटानसँगको खेलमा नेपाली खेलाडीहरूले गरेको टाइम्ड आउट अपिललाई लिएर नेपाल क्रिकेट सङ्घ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भुटानी ब्याटरलाई टाइम्ड आउट गराएको घटना आफूहरूले अङ्गीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भुटान क्रिकेट सम्बन्धित खेलाडी तथा तथा सरकारवाला समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसिसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भुटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भुटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडे निर्धारित 90 सेकेन्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम्ड आउट अपिल गरेको थियो। नेपालले अपिल गरेपछि अम्पायरले टाइम आउटको सङ्केत गरेका थिए। नेपालले अपिल नगरेको भए भुटानी खेलाडी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बङ्गलादेशसँग खेलमा श्रीलङ्काका एन्जेलो म्याथ्युज टाइम्ड आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएसन टी20 कपमा सिएरा लियोनसँगको खेलमा घानाका गटफ्रेड बाकी उइबेम टाइम्ड आउट भएका थिए। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौँ दिनमा जीवितै फेला। हिमालमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
7: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि। कार्यतालिका सार्वजनिक रापरपा औपचारिक रूपमा फुट्यो। महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
0: अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका 44 प्राध्यापकबाट झन्डै 10.5 करोड रुपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव।
7: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्ष अघिको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
0: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भुटानी खेलाडीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार। कार्यक्रम सुनसहरी गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुनसहरी गतिविधि रुल्पा जिल्लाका चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम तपाईँ अहिले रेडियो मालश्री एफएम 100.5 मेगाहर्ज, रेडियो सभ्यता 99.5 मेगाहर्ज, रेडियो रुल्पा 93.8 मेगाहर्ज, रेडियो जलजला 96.4 मेगाहर्ज र यी सबै रेडियो आफ्नै अनलाइनहरूबाट हरेक साताको बिहिबार साँझ 36 सुन्न सक्नुहुन्छ। सुनसहरी गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयको माझमा पुर्याउने र विकास निर्माणको प्रक्रियामा स्थानीयलाई सहभागी गराउनुका साथै गाउँपालिकामा हुने हरेक खालका गतिविधिहरू आम सर्वसाधारण समक्ष पुर्याउनु, सेवा प्रवाहमा चुस्त दुरुस्त पारदर्शी अनि अनियमितताको निगरानी गरी आम कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै स्थानीय स्तरमा हुने हरेक खालको विकास निर्माण, चेतना वृद्धि आदि कार्यमा हुने गतिविधिमा स्थानीयको सक्रिय सहभागिता गराउनु पनि यस कार्यक्रमको अर्को उद्देश्य हो। आजको सुनसहरी गतिविधि कार्यक्रममा हामीले सुनसहरी गाउँपालिका वडा नम्बर 4 सिउरीमा रहेको सिउरी स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर गाहमगरसँग कुराकानी गर्दैछौ। अब सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले सुनसहरी गाउँपालिका वडा नम्बर 4 सिउरीमा रहेको सिउरी स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर गाहमगरसँग गर्नुभएको कुराकानी।
1: के छ सर, आज हामी नयाँ भवनमा बसेर कुराकानी गर्दैछौँ स्वास्थ्यको, होइन? नयाँ भवनबाट सेवा प्रवाह कसरी भइरहेछ स्वास्थ्यको?
2: पहिला सुरुमा चाहिँ हाम्रो जीर्ण भवन थियो, माथि हजुरले पनि खुलाइसक्नु भयो। त्यो जीर्णबाट दिने बेलामा सेवा दिँदै गर्ने बेला हामीले जहिले पनि स्वास्थ्यको कुरा गर्दै गर्ने बेलामा गुणस्तरीय स्वास्थ्य खोज्छौँ। त्यो गर्दै गर्ने बेला पुरानो भवन, त्यो सानो कोठा होइन, पार्टिसन गरेर गर्नुपर्ने, त्यो झन्झटिल एकदम गाह्रो, बिउ पनि के अरे बिरामीहरूलाई पनि चाप पनि ठिक ठिकै हुने, होइन? अलिअलि आठ दसजना हुँदा पनि त्यो भित्र पस्न निक्लिन नसक्ने अवस्था थियो भने अहिले फराकिलो ठुलो भवनमा चाहिँ बस्दै गर्ने बेलामा चाहिँ दैनिक आउने बिरामीहरूलाई पनि स्वास्थ्यका रूपमा चाहिँ हामीले सेवा दिन सकेका छौँ भनेपछि अब दैनिक गर्ने गतिविधि कामहरूमा चाहिँ हामीले यो सेवाहरूमा चाहिँ हामीले सहजतापूर्वक गुणस्तरीय स्वास्थ्य चाहिँ दिन सकेका छौँ।
1: पहिलेको भन्दा केही प्रभावकारी भएको छ सेवा प्रभावमा?
2: छ, एकदमै छ। पहिलाको भवन चाहिँ अग्नि भनेपछि सानो कोठा, अनि सामग्री नै नहटाउने, है, एउटा बेड पनि नहटाउने अवस्था थियो भने चाहिँ अहिले त खुला छ, खुला पनि बेडहरू छन्, होइन? बेडहरूमा पनि के सामानहरू छन्, औषधि राख्ने सबै थुप्रो म्यानेज चाहिँ भएको छ। त्यही हिसाबले पनि हामीलाई चाहिँ दैनिक गर्ने काममा चाहिँ सहज छ र हामीले यो के सेवाग्राहीलाई सेवा दिनलाई पनि सहज भएको छ।
1: भौतिक हिसाबले अहिले पर्याप्त मात्रामा छ?
2: अहिले छ, अहिले पर्याप्त छ। अलिकति यो फिल्डको म्यानेजमेन्ट चाहिँ अलिक भएको छैन, त्यो पानी बर्खामा चाहिँ अगाडि आउँछ कि भन्ने छ, नत्र भने अहिले भौतिकमा चाहिँ हाम्रो भित्रबाट यो भित्रका कोठाहरूदेखि लिएर हरेक कुराहरू स्वास्थ्य सेवाकै मापदण्ड अनुसार बनेको भएको भएर हामीलाई चाहिँ सहज छ,
1: सुविधा सम्पन्न नै छ। अब यो घेरबारका कुराहरू पनि होला, होइन? अलिकति संरक्षणको लागि त्यसको पनि आवश्यक देखिन्छ।
2: गाउँपालिकाले यो गौशाल नै प्रस्ताव पनि राख्यो, पालिका वडाबाट र स्वास्थ्यबाट राख्दै गर्नु होला गाउँपालिका अध्यक्षज्यूले। यसपालि चाहिँ भएन बजेट, अर्कोमा चाहिँ हामी हेर्छौँ है भन्ने सोध्नुभएको छ। अब आउने आर्थिक वर्षमा चाहिँ बजेट छुट्याएर घेराबार र यो फिल्ड सम्याउने भन्ने कुराहरू चाहिँ छ।
1: यो नयाँ भवनबाट सेवा लिन आउने केही सेवाग्राहीको संख्या पनि बढेको हो पहिलेको भन्दा?
2: छ,
1: कन्जेस्टेड ठाउँबाट सेवा दिँदाखेरि उस्तै प्रकारको सेवा प्रवाह हुन्थ्यो होला, अलि यो सुविधा सम्पन्न भवनबाट दिँदाखेरि अलिक सुविधा सम्पन्नै सेवा प्रवाह हुँदाखेरि
2: त्यस्तो साह्रै फरक त होइन, तर अलिकति यो रेसियोमा चाहिँ अलिकति हल्का बढी चाहिँ हो, पहिलाको तुलनामा चाहिँ अलिकति बढी देखिन्छ। र पहिलाको

0: स्वास्थ्यलाई चाहिँ अलिक बढी नै हेरेको अहिले तुलना रूपमा अरू अरूकोमा भन्दा यसलाई चाहिँ हेरेकै छ। अहिले हाम्रो त्यो के अरे यो डेलिभरी बेड पनि नयाँ किसिमको होइन पठाउनु भएको छ, अनि त्यहाँबाट त्यो बच्चाहरूलाई बच्चा जन्मिसकेपछि पनि राख्नुपर्ने ठाउँहरू त्यो सबै सामानहरू चाहिँ डरादेखि लिएर हरेक कुराहरू अहिले पालिकाले चाहिँ धेरै अहिले सिउरी स्वास्थ्य चौकी र जेलबाङ नयाँ बनेकोलाई चाहिँ विशेष हेर्ने भनेर फोकस गरेर अहिले पठाउनु भएको छ, सामानहरू पठाइसक्नु भएको छ, हामीले पनि लिएर पनि त्यसबाट सेवा दिइसकेका छौँ।
1: सानो सङ्घर्षले त यहाँ आउनु यहाँ पुग्नको लागि यो अवस्थामा आउनुको लागि सङ्घर्ष ठुलै गर्नु पर्यो,
0: धेरै नै सर। यो त पहिला हेऱ्यो भने अरूको है त्यो पुरानो गाविसको र पर्यटक चौकीको नाममा भएको जग्गामा यहाँका बासिन्दाहरूले बनाउनु भएको रहेछ एउटा भवन उभाउनु होला,
1: स्वास्थ्यको आफ्नो जग्गा पनि होइन
0: होइन। अहिले हामीले यो स्वास्थ्यको भवन बनिसकेपछि हिजो मात्रै पास जग्गा पास गरेर आफ्नो स्वास्थ्य सिउरी स्वास्थ्य केन्द्रमा ल्याइसकेका छौँ। 1850 वर्ग मिटर चाहिँ हामीले यो हिजो मात्रै स्वास्थ्य केन्द्रमा पास भएर ल्याइसकेका छौँ। अनि पहिला चाहिँ त्यो अरूको नाममा थियो, अहिले आफ्नो नाममा पनि भइगयो। यत्रो भवनहरू बनिसक्यो भनेपछि धेरै नै छ।
1: कति वर्ष लाग्यो यो बन्नलाई? एक वर्ष एक आर्थिक वर्षमा
0: सकिएन,
1: धेरै वर्ष लाग्यो,
0: दुई ढाई वर्ष जति लाग्यो भेटायो यसलाई गर्नलाई चाहिँ। पहिलाको ठेकेदार भनौँ होइन, उहाँले पनि पुरा गराइदिनु भएन, काम पुरा नगरिसकेपछि फेरि दोस्रो चरणमा खोलेर फेरि दोस्रो चरणमा बजेट छुट्याएर समूहपूरक बजेटबाट 75 लाखको हिसाबमा 1,50,00,000 फेरि पछि फाइनल गरिदिनु भयो, गरेर अनि रङरोकन गरेर अनि हामीलाई यतातिर सऱ्यौँ।
1: कति छ सर दरबन्दी यहाँ स्टाफहरू कति हुनुहुन्छ?
0: स्टाफहरू हामी छैनौँ, पर्याप्त छैनौँ। पहिले हुनुपर्ने हाम्रो 6 जना होइन, तर छैन। हामी अब अघि हाम्रो एउटा अनमी 2 जना हुनुहुन्छ, एउटा कार्यालय सहयोगी अनि म मात्रै गरेर 4 जना स्टाफ मात्रै।
1: आफ्नो दोहोरो सुविधा के अरे दोहोरो भूमिकामा हुनुहुन्छ
0: एकदम सर। यो
1: वडा सचिवको काम पनि गरिरहेको
0: हजुर 3 वर्ष जति भयो अहिले, वडा पनि धानेर वडामा पनि हेर्नुपर्ने, यता पनि हेर्नुपर्ने छ, त्यो वडामा पनि त्यस्तै छ, यता पनि हेर्नुपर्ने छ, अनि अलिक समस्या छ।
1: कसरी भ्याउनु भएको छ यसरी यो दुईवटा भूमिकाको काम गर्नलाई?
0: सबभन्दा समय व्यवस्थापन नै ठुलो कुरो रहेछ सर।
1: जस्तो स्वास्थ्य पनि अत्यन्त संवेदनशील क्षेत्र हो नि त, एउटा खट्नुपर्ने 24 घन्टा खट्नुपर्ने क्षेत्र हो यो पनि।
0: यसमा कस्तो छ भनेपछि जति दिन सक्ने त्यो त दिन सकिया छैन होला, जति सेवा दिन सकिन्छ नि, आफै बसेर दिए जस्तो त हुँदैन। अब उता पनि सेवा गरेर आइरहनु भएको हुन्छ त उता पनि गएर अब एकछिन के अरे पञ्जीकरण कामहरू गरिदिनु पऱ्यो, फेरि यता फेरि आइसकेका हुनुहुन्छ, फेरि यता पनि आउनु पऱ्यो, फेरि ल है सर यहाँ आइसकेका छौँ भन्नुहुन्छ, फेरि आएर फेरि उपचार गर्नुपर्ने पनि हुनसक्छ होइन, त्यो छ अवस्था, त्यो पनि छ। डोरो भूमिकामा अलिकति सहज चाहिँ के छ भनेपछि हाम्रो सहयोगी सरहरू हुनुहुन्छ अनि अध्यक्षज्यूले पनि सिफारिसहरू कति आफै टाइपिङ गर्नुहुन्छ, त्योमा सिफारिसहरू हेर्नु पर्दैन म होइन, पञ्जीकरणको मात्रै काम गर्नुपर्ने, पञ्जीकरणमा पनि सहयोगी सरले अलि हेरिदिनुहुन्छ र त्यही त्यसरी वडामा सहज भएको छ भने वडामा पनि ए स्वास्थ्यमा पनि हाम्रो स्टाफहरूले चाहिँ अलि खटेरै अब खटेरै काम गरिदिनुहुन्छ र अलि सहज चाहिँ भएको छ गर्नलाई। व्यवस्थापन समय व्यवस्थापन रहेछ जस्तो लाग्छ ठुलो कुरो।
1: नजिक भएर पनि अलिक
0: धेरै नजिक नै,
1: वडा कार्यालय र स्वास्थ्य चौकी नजिक
0: भएर 2-3 मिनटकै बाटो छ, अनि त्यही भएर पनि सहज।
1: जस्तो कतिपय अब स्वास्थ्यका कर्मचारीले अधिकांश पालिकाहरूको गाविस सचिवकै वडा सचिवको भूमिकाको निर्वाह गरिराख्नु भएको छ, तर उहाँहरूलाई के छ भने स्वास्थ्यको काम नगरेर काजमा वडामै गएर काम गरिराख्नु भएको छ, तर यहाँले डबल काम यस्तो अलिक थोरै हुनुहुन्छ होला जिल्लामै यस्तो दोहोरो भूमिका काम गरिराख्ने दै
0: यस्तो। मैले थाहा भयो एउटा गामको सर पनि हुनुहुन्छ दोहोरो भूमिकामा, एउटा मैले पनि प्रस्ताव चाहिँ राखेको थिएँ सरहरूलाई, दुईवटामा अलिक गाह्रो भयो, एक ठाउँ मात्रै हेर्ने गरी गराइदिनु न भन्ने, होइन दुई ठाउँ नै हेर्नुपर्ने हुन्छ भनेपछि हुन्छ त भनेर अन्य त्यही अनुसार आएर हेरिहाल्यो के अरे।
1: कर्मचारीको अभाव भएर होला यो पालिकामा?
0: अँ एकदमै अभावै छ, अभाव भनौँ न दरबन्दी अघि सुनिहाल्नुभयो छैन हाम्रो होइन, हुनुपर्ने 6 जना छन् 4 जना
1: पालिकाकै समस्या,
0: पालिकाकै समस्या, पालिकाभरि नै यस्तै छ। स्वास्थ्यको कर्मचारीले एउटा पोबाङ पनि हेर्नुभएको छ हाम्रो, नि सिउरी पनि हेऱ्यो अनि गाम पनि हेर्नुभएको छ, त्यो अवस्था छ।
1: यो 4 नम्बर वडाको सेन्टरमै छ होइन स्वास्थ्य संस्था?
0: त्यो सेन्टर पर्दैन सर, यो 4 टोल हाम्रो 5 टोल हो कि अरे, 5 टोलमा वर्गीकरण गरे 5 टोलमा। यो हाम्रो अरू एउटा टोल 4 टोललाई चाहिँ अलि 4 टोललाई चाहिँ खाल्ने ठिकै पर्छ, अरू टोलको लागि अलि टाढा छ, र त्यही टाढाको हिसाबमा चाहिँ यो फुलबारी टोलमा पनि सामुदायिक इज्ञा केन्द्र भनेर खोलेको छौँ, त्यो ठाउँमा पनि छुट्टै चाहिन्छ है स्वास्थ्य भनेर दैनिक हेर्नको लागि, त्यहाँ पनि खोलेर चाहिँ सेवा दिइरहेको छ।

0: टाढाको भनेर नत्र भने यहाँ वरपरको चाहिँ यहाँ हुनुहुन्छ चारवटा टोलका
1: सबै टोलका आउनुहुन्छ
0: चारवटा टोलका
1: उता पर घोगा झिङ्जा होइन
0: घोगा झिङ्जा
1: त्यो पनि सिउरी नै हो
0: सिउरी नै हो
1: त्यहाँबाट नै आउनुहुन्छ
0: नै त्यहाँको सामुदायिक एक केन्द्र छ
1: त्यही छ
0: झिन्जामा छ त्यहीबाट सेवा दिनुहुन्छ
1: स्टाफ कति हुनुहुन्छ त्यहाँ
0: त एकजना अनमी हुनुहुन्छ र एउटा एकजना कार्यालय सहयोग र दुईजना
1: भ्याउनुहुन्छ एकजना अनमीले सधैँ जस्तो स्वास्थ्य छैन डेलिभरी राति आउला दिउँसो आउला होइन त्यो त जतिखेर
0: यस्तो छ सर विधा त्यो सामुदायिक एकाइ केन्द्र हो त्यसबाट डेलिभरी बनाउने भन्ने हुँदैन होइन त्यसबाट त्यसलाई भनेको निश्चित दैनिक सेवा दिने हो गर्भवती जाँच सुत्केरी जाँचदेखि लिएर
1: सामान्य औषधि
0: सामान्य औषधिहरू दिने हो सुत्केरी गराउनसम्मलाई उहाँहरूलाई उयो हुँदैन अर्थकृति हुँदैन
1: कति जति आउनुहुन्छ यहाँ दैनिक बिरामीहरू सामान्यतया जस्तो कुनै त्यस्तो प्रकोप हुँदाखेरि अलि बढी तलमाथि हुने कुरा
0: छ अस्ति भर्खर पनि भोग्यो के समस्या देख्यो भने अस्ति ज्वरो बढी निक्लिने टाउको ज्वरो देखिने अनि टाउको दुख्ने अनि बिवश हुने समस्या एकै दिनमा 32 जनासम्म पनि हेरेको यही स्वास्थ्यले 32 जनासम्म पनि सेवा दियो अनि औषधि नपुगेर फेरि पालिका गएर पालिकाबाट फेरि कार्यालय सहयोगीलाई लिउन लगाएर अनि त्यसरी पनि म्यानेज गरियो
1: के समस्या रहेछ त्यस्तो
0: त्यस बेलामा वातावरण चेन्ज मौसम परिवर्तनले गर्दा पनि भाइरल ज्वरो चाहिँ बढी भएको भएर कति चाहिँ हिँड भयो नभए फेरि चर्चमै पनि पठाइयो रिफर गरेर पठाइयो त्यो अवस्थासम्म थियो धेरै नै भयो त्यस बेला अहिले चाहिँ फेरि सबै व्यवस्थापन भइसकेर अहिले चाहिँ कम छन् अहिले 8-10 जना दिनमा
1: सरदर 8-10 जना
0: 8-10 जना हुन्छन्
1: औषधिहरू के छ पर्याप्त मात्रामै छ
0: अहिले छ अहिले पर्याप्त मात्रा पछिल्लो समय बिचमा आइरन चोकिएको समस्या अलिकति थियो अनि अहिले चाहिँ फेरि पठाइसक्नु भएको छ पालिकाबाट पनि खरिद गरेर अहिले छ
1: एउटा गुनासो छ कि जस्तो कतिपय स्वास्थ्य संस्थाहरूमा पाइन्न भनेर कतिपय त्यो स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरूले कुरा गर्नुहुन्छ भने जति पाइन्न भन्ने कुराहरू र त्यहाँका सेवाग्राहीहरूले पनि अब नि शुल्क रूपमा पाइने अलि धेरै प्रकारको हो तर एक दुईवटा देसी टामलहरू सामान्यतया भन्दा अरू अलि छैन पाइन्न भन्ने गुनासो आउँछ यहाँ त्यस्तो हुन्छ कहिलेकाहीँ
0: त्यो सबै ठाउँ रहने गुनासो हो यो चाहिँ समस्या सबैले झेल्नुपर्ने हो औषधि चाहिँ पर्याप्त अलिक पछिल्लो समय बिचमा फेरि खरिदको प्रक्रिया पनि छ झन्झटिलै छ होला पालिकालाई पनि होइन फेरि बिचमा औषधि नपुग्ने त हुन्छ नि फेरि नपुग्ने फेरि हामीले चाहिँ औषधि भएन है भनेपछि फेरि खरिदको प्रक्रिया गरेर ल्याउने पुर्याउने चाहिँ गर्नुहुन्छ बिचबिचमा समस्या चाहिँ आउँछ औषधिहरू अब बिरामी हुन्छ है अनि आइसके हुन्छ सेवाग्राही अनि त्यहाँबाट हामीले त्यसलाई यो औषधि दिनुपर्छ है भन्ने पनि थाहा छ तर दिन नसकिरहेको अवस्था पनि छन् अब हुँदैन हामीसँग होइन छैन नि त नभएर स्टक आउट भइसकेपछि हामीले नदिएर यो औषधि चाहिँ खानुपर्ने हो मगाउनुहोस् है तलखेर आएर भनेर पनि मगाउनु पर्ने त्यो देखिन्छ कहिलेकाहीँ त्यो प्रायः होइन कहिलेकाहीँ देखिन्छ नत्र भने औषधि चाहिँ छ फेरि पर्याप्त मात्रै हुन्छ
1: नागरिकहरूको स्वास्थ्यप्रति बुझाइ के छ यहाँको लामो समयदेखि यही क्षेत्रमा रहेर यहाँका नागरिकहरूलाई दिनरात नभने सेवा गरिराख्नु भएको छ यहाँले बुझाइ के छ सुरुवाती चरणमा आउँदा के थियो अहिले के छ
0: स्वास्थ्य अहिले परिवर्तन छ पहिलाको तुलनामा म झन्डै 12 वर्ष भयो यही क्षेत्रमा यही ठाउँमा बसेर सेवा दिएर स्वास्थ्यमा अहिले पहिलाको तुलनामा अलिक परिवर्तन लाग्छ पहिला अब स्वास्थ्य भनेको त हामीले पनि कतिपय बुझाउन नसकेका कुराहरू रहलान् होइन तर पनि कस्तो भनेपछि स्वास्थ्य भनेपछि बच्चा जन्माउन प्लानिङ के योजना गराउनुभन्दा अगाडिदेखि चाहिन्छ स्वास्थ्य अनि मरिसकेपछि कसरी दाह संस्कार गर्ने भन्नेसम्म स्वास्थ्य चाहिन्छ होइन त्यसमा चाहिँ अब हामीले त्यो कुराहरू पनि बुझाउन नसकेर होला अब स्वास्थ्यमा चाहिँ पहिला थियो समस्या थियो अहिले चाहिँ आउनुहुन्छ अहिले चाहिँ के अरे पहिला हाम्रो मै हुने बेलामा 6 वटा डेलिभरी हुन्थ्यो यो जम्मा 6 वटा सुत्केरी गराइन्थ्यो स्वास्थ्य संस्थाले
1: एक आर्थिक वर्षमा त्यहाँबाट
0: भने चाहिँ अहिले गर्दै गर्दै आएर 2 वर्ष जति भयो अहिलेसित हाम्रो 2 वर्ष हुन्छ घरमा सुत्केरी नै हुँदैन होम डेलिभरी अहिले त्यही भएर पालिकाले पनि अलिकति बजेट छुट्टा छ त्यहाँबाट सिउरीलाई पनि पूर्ण संस्था सुत्केरी घोषणा गर्ने है भन्ने कुराहरू उठ्या छ हाम्रो के अरे शाखा प्रमुखसँग त्यही भएर त्यो अवस्था छ अनि बच्चाहरूलाई पनि हामी खोज्न हिँड्नु पर्थ्यो पहिला खोपको लागि अझै पनि हामीले छुट्याएको छ कि भनेर त हेर्छौँ डिफोल्डर फर्म भरेर हेर्छौँ कोही छुट्याएको छ कि भनेर नत्र भने पहिला हामी ल है तपाईँको छोरा ए खोप लगाउन ल्याउनै पर्छ भन्ने थियो भने अहिले आउनुहुन्छ आफै सम्म आउनुहुन्छ अनि पोषणको कुरामा पनि हेर्नु पहिला बच्चा जोख्ने भन्ने त छँदै थिएन नि बरु भालेको टौल थाहा हुन्थ्यो होला मान्छेको टौल बच्चाको टौल थाहा थिएन अहिले चाहिँ तपाईँको बच्चा कति किलो भयो भन्ने होला मेरो बच्चा यति 8 किलो 10 किलो है भनेर भन्ने हुनुहुन्छ भने चाहिँ परिवर्तन चाहिँ छ,
1: जस्तो तौलिने नि अनिवार्य छ नि त,
0: अनिवार्य अहिले चाहिँ हामीले दुई वर्ष मुनिको
1: खोज जतिकै अनिवार्य छ,
0: अनिवार्य प्रत्येक के अरे दुई वर्ष मुनिका बच्चाहरूलाई प्रत्येक महिना चाहिँ टौल्नै पर्छ भन्ने पनि छ। त्यो भएर पनि हामीले गाउँघर क्लिनिक हाम्रो यता राङ्री सुनसरीको माथिको भाग राङ्रीमा पनि बच्चा टाउने काम गर्छौँ प्रत्येक सात गते, भनेपछि पाँच गतेको दिन हामी यतापट्टि नारबाङ भन्ने ठाउँमा बच्चा टाउन त्यही टाउल्ने अनि सामान्य सेवाहरू दिने गर्छौँ त्यो गाउँघर क्लिनिक मार्फत, अनि सामुदायिकले आफै टाउल्छ हामी यहाँ पनि टाउल्छौँ बच्चालाई टाउने गर्छौँ र त्यसको अवस्था के छ त्यो बच्चा कुपोषणमा गछै गछन् भनेर अनि परामर्श गर्ने कुराहरू गर्छु आमाहरूसँग।
1: भने अहिले नागरिकको चेतनामा वृद्धि छ पहिलेको भन्दा धेरै,
0: स्वास्थ्यप्रति सकारात्मक छ अहिले पछिल्लो समय।
1: कति सङ्घर्ष गर्नु पर्यो यो लेभलमा ल्याउनको लागि? बाह्र वर्ष लगातार यहाँ बसेपछि त दर्जन वर्ष हो, यो त कम्ती होइन।
0: त्यो मलाई एउटा सानो अनुभव के छ भने एकजना तिहारको समय थियो उहिले पहिला नै हो पाँच छ वर्ष अगाडि, अनि सानो बच्चा लिएर आउनुभयो, बच्चा लिएर आएपछि अन्त त्यो बच्चालाई कुपोषण एकदमै जटिल कुपोषण, अनि त्यो बच्चा झन्डै मैले यहाँबाट पठाइयो घुराइ पठाएपछि नगएपछि त्यो बच्चा एक हप्ता जतिमा बित्यो, बितेपछि ल कुपोषण यहाँसम्म असर गर्दो रहेछ भनेर पालिकामा धेरै प्रयास गरेर बजेट नै सिउरीकै लागि भनेर 8-10 लाख छुट्याएर ल्याएर कार पोषण सम्बन्धी कार्यक्रम थुप्रो गरियो, अनि त्यस्तै फेरि घर दैलो भेटहरू गर्ने कुराहरू गरियो, अनि थुप्रै कति नि है त्यो बेलाको त अहिले त्यो बेलामा सम्झिने भने त अहिले त धेरै भइसक्यो हो, त्यो बेलामा त घर घरमै गएर पनि सम्झाउनु पर्ने अवस्थाहरू।
1: स्थानीय तहको संरचना हुनुभन्दा पूर्वै आउनुभयो यहाँ
0: हो 71 सालतिर आयो
1: सबैको गाविस छ नि,
0: गाविस छँदै आएको त्यसबेलामा त्यो सानो भवनबाट सेवा दिनुपर्ने अघि कुरा उठिसक्यो होइन, अनि मान्छेहरू पनि त्यति नआउने, अनि स्वास्थ्य भनेको त उही सिटामोल माग्न मात्रै आउने जस्तो थियो कि, कोही टाउ थियो सिटामोल दिनुहोस् त भन्न आउने टाइपको थियो, अब त्यो चाहिँ छैन,
1: स्वास्थ्य सेवाको बारेमा जानकारी नै थिएन,
0: अन्य त सुत्केरीको त कुरै थिएन, मैले अघि भनिसकेँ होइन 5-6 वटा हुने त्यो पनि नजिक नजिकको मात्रै, अनि खोपमा पनि त्यस्तै आफै गएर बोलाउनु पर्ने अवस्था थियो भने चाहिँ अब चाहिँ आउनु जानुपर्छ है मेरो लागि भन्ने कुरा चाहिँ भएको छ। त्यसमा पनि हामी आमा समूहमा के अरे स्वास्थ्यकर्मीहरूलाई नै टोकेर अनि यसमा पनि पुरानो जनप्रतिनिधि पनि नयाँले पनि राम्रो साथ चाहिँ दिनुभयो, अनि आमा समूहमा पनि उहाँहरूले नै सम्बन्धित वडा के अरे वडा समितिबाट वडा सदस्यहरू हुनुहुन्छ उहाँलाई पनि तपाईँ यो आमा समूह हेर्ने है भनेर आमा समूह नै टोकिदिने जिम्मा दिने, अनि हामी कर्मचारी पनि टोकिने अनि गएर
1: स्वास्थ्य स्वयं सेविकाहरूको जिम्मा
0: नै
1: जनप्रतिनिधिको
0: जिम्मा स्वास्थ्यको स्वयंसेवा त हुने नै भयो, अनि स्वास्थ्यकर्मी पनि गएर अनि स्वास्थ्य सम्बन्धीका सचेतना कुराहरू गर्ने त यो चाहिँ रह्यो, र पछिल्लो समय त्यो सात विधि भन्ने कार्यक्रम गरियो त राम्रो रहेछ त्यो कार्यक्रम होइन, सात विधिमा चाहिँ सम्बन्धी आमा समूहमा सामाजिक नाङ्कन गरेर कसको घर कस्तो छ होइन त्यो कसको बच्चा कुपोषण छ भने सबै त्यहाँ टिका टास्ने कार्यक्रम अन्तर्गत देखिने भएर त्यो कार्यक्रम चाहिँ अहिलेसम्म हाम्रो अहिले यो साल पनि वडाले बजेट छुट्याएर अनि छुट्याएर पुनः ताजगी जस्तो गरेर पनि त्यो कार्यक्रमलाई निरन्तरता दिइरहेको छौँ, त्यसले गर्दा पनि त्यसको प्रभावले पनि सुत्केरी हुन पनि जानुपर्छ है भन्ने पनि बोध बनाउँछ त्यो कार्यक्रमले, अनि बच्चा जोख्न जानुपर्छ भन्ने पनि बनाउँछ, अनि कुपोषणमा गयो भने किन गयो भने त्यो आमासँग छलफल गराउने सम्मको सबै त्यो कार्यक्रम मार्फत हुने भएपछि अलिकति बढेको मलाई चाहिँ लाग्यो महसुस।
1: अहिले त यहाँका बच्चाहरू कुपोषित त छैनन्,
0: गएको साल मात्रै पनि एकजना बच्चालाई हामीले एनआरएचमा पठायौँ, एनआरएच पोषण गृहमा पोषण सुधार गृहमा चाहिँ दाङमा पठाथ्यौँ, अनि त्यहाँ
1: अहिले सुधार भयो,
0: अहिले सुधार भएर आइसकेको छ, अहिले हाम्रो हिजो भर्खर पनि हामीले त्यो स्क्रिनिङ गरेर पोषण सम्बन्धीको बच्चाको अवस्था हेरेर हामीले यो त त्यो कोभो टुल भन्ने हुन्छ त्यसमा भर्दै गर्ने बेलामा 80 जना बच्चा चेक भए रहेछ, त्यसमध्ये 5 जना बच्चा चाहिँ साम नै कि त्यो शीघ्र कुपोषण नै कि अलिक मध्यम टाइपको कुपोषण
1: भने अहिले रेड जोनमा छैन,
0: छैन रेड जोनमा अहिले छैन, एउटा एकजना बच्चा त्यो पनि अभिभावकसँग फेरि काम यही त हुने नि गाउँको उहरू अनि रोजगार सिलसिलामा अभिभावक पालपतिको जानुभयो बच्चा पनि त्यतिर लिएर जानुभएछ, त्यो बच्चा हामीदेखि बाहिर छ हाम्रो अलिकति हाम्रो नजरमा रहेको बच्चा नजर पनि अरू त छैन त्यस्तो।
1: कहिले पीडा हुन्छ जस्तो अब एउटा बच्चाको डेड भयो भन्नुभयो नि त्यो कुपोषितकै कारणले,
0: त्यो त म
1: सम्झिँदा अहिले पीडा हुन्छ
0: धेरै नै, त्यसपछि नै यो पोषणमा चाहिँ लाग्नु पर्दो रहेछ भन्ने महसुस भएको, त्यस पछाडि झन्डै 4 जना बच्चाहरूलाई चाहिँ झिन्झाको 2 जना हाम्रो यता राङ्रीको 2 जना बच्चा गरेर 4 जना बच्चालाई एनआरएच भन्ने त्यो पोषण सुधार गृहमा लगेर पनि फेरि स्वस्थ बनाएर फर्काइसकेको अवस्था छ, त्यहाँ फेरि महिनौ दिन राख्नुपर्ने हुन्छ, त्यो बेला पनि अभियोगदालाई नमान्ने अवस्था थियो। त्यस बेलामा पनि युवा क्लब लगाएर पैसा उठाएर अनि विभिन्न सङ्घ संस्थासँग फेरि लै आर्थिक स्थिति कमजोर छ भनेर पैसा के अरे मागेर अनि त्यहाँबाट पठाएर फेरि ल्याएको त्योसम्म गरिदियो। त्यो त्यही पीडाले त्यही बच्चा मर्नुको पीडाले अनि त्यहाँदेखि ल यहाँसम्म हुँदो रहेछ है भनेपछि अनि त्यो पोषणमा चाहिँ लाग्नु
1: त्यही छ। जस्तो जनचेतनाको कमी र अभिभावकमा जनचेतना नहुँदाखेरि बिचरा अवध बालकले ज्यान गुमाउनु पऱ्यो अनि त्योभन्दा अर्को पीडा के हुन्छ होइन
0: एकदमै त्यो अभिभावकलाई त छँदैछ हामीलाई पनि हेर्ने बेलामा के कस्तो म नराम्रो महसुस हुने होइन अब त्यो बच्चालाई हामीले यहाँबाट लग्न सक्यो यहाँ त्यस बेलामा जिल्लामा पनि कुरा भयो त्यो बच्चाको विषयमा जिल्लामा पनि कुरा भयो पठाउने भन्ने कुरा पनि भयो एनएलसीमा अब यहाँ फेरि श्रीमान के अरे कमाउनु गा अनि यहाँ घरमा एक्लै हेर्नु पर्दो रहेछ अनि त्यो बच्चा हेर्ने कि यता सम्पत्तिहरू भन्छन् होइन यतातिर त्यो गाई गोरुहरू हेर्न जाने कि लक्ष्मीहरू हेर्न जानुपर्छ सर भन्ने त्यही भएर पनि जान नसकेको अवस्था थियो दिनभर अनि त्यो बच्चा लास्टमा पनि डेड भएको सकेपछि त्यो अवस्था हुँदो रहेछ है कुपोषण नै भन्ने कुरा चाहिँ महसुस भएको थियो।
1: अरू त त्यस्तो केस दुर्घटना छैन
0: छैन अहिले त त्यस्तो केस आउने बित्तिकै पनि हामीले निगरानीमा रहन्छ र अनि कहाँ पठाउनु पर्छ अनि पठाएर पनि के अरे राम्रो बनाएर यहाँसम्म ल्याउने
1: गर्भवती जस्तो नियमित चेक जाँच गर्न आउँछ
0: आउँछ अहिले पछिल्लो समय छ पहिला पनि उयो पहिला पनि पहिला सम्झिनु भने त जस्तो के अवस्था नाजुक नै थियो अहिले नै आउँछन् अहिले भर्खरको अहिलेको अवस्था हेर्दा पनि हाम्रो 18 गर्भवती छन् अब
1: ओडाभरिमा
0: 18 गर्भवतीले चाहिँ यहाँबाट नियमित चेक जाँच गराइरहेका छन् यहाँ र सम्झाइ केन्द्र गरेर अनि 18 मध्येमा पनि अब फेरि उयो त है हाम्रो यो क्षेत्र अलि चेतनाको कमी भएको बालविवाह अलि बढी भएको यसरी पनि 4 चाहिँ 20 वर्ष मुनिकै आमाहरू आमा भन्दा पनि गर्भवती महिलाहरू हुनुहुन्छ 4 हुनुहुन्छ
1: उमेर नपुगेको
0: 4 उमेर नपुगेको उमेर नपुग्दै गर्भवती भएर बसिनुहुन्छ अब थाहै नहुने कि अब केटाकेटी मन मिल्दो रहेछ अनि कमाउन एकचोटि निक्लेर जान्छन् अनि एकचोटि बच्चा पेटमा लिएर आउने कि हातमा लिएर आउने त्यो अवस्थामा
1: त्यस्तो अवस्थामा के गर्नु होइन
0: गर्नै सकिन्छ
1: कमसे कम बालविवाह भएको थाहा पाएपछि मात्रै पनि अब त्यो जुन एउटा काम त बिग्रिसक्यो त्यहाँ
0: बिग्रिसक्यो
1: तर पनि बच्चा अहिले नबनाउनुहोस् है परिवारको योजना बनाउनुहोस् भन्ने त सल्लाह त दिन सकिन्थ्यो नि
0: यहाँ बसेको भए त मजाले सकिने नि हामी आमासँग राखेर हुन्छ बोलाएर हुन्छ त्यो सकिन्थ्यो तर यहाँ नै बस्दैनन् कि बिहा गर्ने बित्तिकै अब अलिकति फेरि ओडाले पनि निगरानी राख्ने अनि त्यहाँबाट हरेक ठाउँबाट पनि फेरि बालविवाह है भनेर उनीहरूलाई टर्चर जान्थ्यो होला अनि त्यही भएर उनीहरू एकैचोटि निक्लेर जान्छन् क्या यहाँ त दुईजना भयो निक्ले गए अनि त्यहाँदेखि एकैचोटि बच्चा बोकेर आउने त्यो चलन चाहिँ छ अहिले अहिले पनि छ त्यसै त्यस्तै नै हुन् तिनीहरू पनि।
1: मैले करिब 1 वर्ष पहिला गाममा एउटा स्वास्थ्य एउटा यस्तो कुरा पाएको थिएँ जस्तो त्यहाँ स्वास्थ्यकर्मीले कुरा गर्नुहुन्थ्यो कि खोप लाउनै नमान्ने
0: ए
1: हामी अहिलेसम्म खोपै लाएको छैनौँ किन लाउने जबरजस्ती लाउनै न लाउन नै खोप लाउनै नदिने भने जिल्ला समन्वयको टिम नै आएको थियो कि त्यो समस्या यहाँ छ कि छैन
0: छैन नि त्यो हाम्रोमा त्यो छैन हाम्रो अहिले पूर्ण खोप यही 27 ओडाले गऱ्यौँ गर्दै गर्ने बेलामा चाहिँ हाम्रो 110 बच्चाहरू 5 मुनिका 15 माथिका 110 बच्चाहरूले चाहिँ घरधेरै सर्वेक्षण गरेर अनि खोप कार्ड सहित हेरेर सम्पूर्ण लगाएको देखेपछि अनि त पूर्ण खोप ओडा घोषणाको लागि प्रक्रिया अगाडि बढाएर पूर्ण खोपको ओडा घोषणा पनि गऱ्यौँ तर 32 पनि बच्चाहरू अहिले हामीसँग लगाइरहेछन् 32 बच्चाहरूले लगाइरहनु भएको छ र त्यस्तो अवस्था चाहिँ गाउँको जस्तो देखेको छैन अभिभावक नल्याउने भन्ने छैन कहिलेकाहीँ माइत जाने हुन्छ नि अब माइत जाने कहीँ जाने बेलामा चाहिँ छुट्छ कहिलेकाहीँ छुट्छ त्यो लगाउनु पर्ने महिनामा नलगाएर पछिल्लो महिनामा चाहिँ आउनुहुन्छ फेरि लगाउनु त्यो चाहिँ छ हाम्रोमा
1: तर छिमेकीवटा गाउँको त पुरानो केस होइन नि त केही वर्ष अगाडिको
0: भर्खरको केस हो यो पनि पालिकामा खुब कुरा थियो उपाध्यक्षज्यू नै गएर सम्झाउनु जानुभयो पुलिसै
1: टिम आयो पुलिस आयो तर लास्टमा जिल्ला समन्वय प्रमुख पनि आफै आउनुभयो
0: उहाँले पनि खुब पहल गरेर अनि त्यहाँबाट अहिले चाहिँ लगाएर अनि पुनः खोप ओडा घोषणा गरेको त्यो बेलामा
1: पछिल्लो समय केही धर्मसँग जोडिएका कुराले पनि यस्तो भइरहेछ प्रभाव पाइरहेछ भन्ने कुराहरू पनि छ कि खासमा यो त अब धर्मले त खोप नलाउने भयो त भन्दैन तर कतिपय कुराहरू त्यतातिर जोड दिँदाखेरि पनि यस्तो रहेछ भन्ने कुराहरू आइरहेछ
0: त्यहाँको अलिअलि त्यही हो कि भन्ने गन्ध चाहिँ आयो त्यहाँ त्यसको भित्र चाहिँ बुझ्न सकिने के हो भन्ने कुरा हामीले चाहिँ अब त्यति पनि भएन
1: अर्को वडा पनि भयो
0: यहाँको भयो भए यो है भन्न सकिन्थ्यो त्यो अर्को वडा भएर पनि के हो भने अलिकति गन्ध चाहिँ धार्मिक आस्थाले पनि हो भन्ने चाहिँ आएको हो
1: त्यो घरघरको कारणले पनि समस्या हुने रहेछ भन्ने, जस्तो स्वास्थ्य कर्मीले गाउँकैले कुरा गर्नुहुन्थ्यो, कहाँ मौला वन कहाँ कहाँ माथि लेकतिर होइन बच्चा बोकेरै पनि घाममा पनि घर घरै गोठमै खोज्न जाने अवस्था आउँछ कुनै बेला सबैलाई, यो बच्चाहरू छुटे कि छुटेनन्, के छ लायो कि लाएनन् खोप, खोपसिया लिए कि लिएनन् भन्ने हिसाबले यस्तो दुःख गर्नुपर्छ। बिहानै गयो भोक भोकै काम गर्नुपर्ने दिन आउँछ भने सायद सिउरी पनि टाढा होइन होला,
0: सेम सेम
1: त्यस्तै त्यस्तै छ होला।
0: उयो त्यो भूगोल नै सँगसँगै बनेको छ, बनेको पनि छ, छिमेकी पनि हो, ठ्याक्कै यहाँ महिनामा गोठ सार्ने चलन कि महिना महिनामा त्यो प्रत्येक आफ्नो कोही माथि लेख भन्छन्, बेस भन्छ बेसी भन्छन्, माथि र तल सारेको सारे गर्नुहुन्छ, त्योले गर्ने बेलामा कता न कता शिक्षा स्वास्थ्यको त ठेङ्गामा चाहिँ हान्छ, अहिले हानेको पनि छ हान्छ पनि। अब तल बेसी हुनुहुन्छ अनि त्यहाँबाट यहाँ आउने बेलासम्म कहिलेकाहीँ के अरे गर्भवती चेक गर्न आउनुहोस् है, लसुकी गराउन ल्याउनुहोस् है भन्दै गर्ने बेला बाटैमा बच्चा जन्माउन आउने हुन्छ कि, त्यो सक्नुहुन्न। अब बाटैमा बच्चा जन्माएर अन्त लिएर अनि आउने, आउँदा आउँदै बाटामा जन्मिए सर भन्नुहुन्छ आउनुहुन्छ। यो समस्या चाहिँ यही घरमा नजिक भएको भए त छरछिमेकी हुन्छ, उसले पनि त ल्याएर बोकेर ल्याएर त आउँथ्यो होला नि, तर त्यो अवस्था चाहिँ छ। यो धेरै स्वास्थ्यमा चाहिँ हानिया छ अहिले पनि।
1: त्यो बाह्र वर्षको अनुभवमा त्यस्तो केही छ जस्तो गर्भवती आमा कसैको डेट गएको समयमा ख्याल नपुर्याउँदाखेरि?
0: छैन, अहिले पछिल्लो समय यो गर्भवती महिलाहरू हाम्रोमा
1: जस्तो सुत्केरीकी अवस्थामा बच्चा जन्माउन नसकेर अथवा ढिलो स्वास्थ्य संस्थामा पुगेर अकालमै ज्यान गुमाउनु परेको त्यस्तो त
0: छैन। यो पछिल्लोमा आएदेखि यो म आउनुभन्दा अगाडि अघिल्लो वर्ष चाहिँ एकजना फुलबारी टोल भन्छौँ हामीले झिन्झामा चाहिँ एकजना आमा होइन पुन समथिङ के पुन भन्ने चाहिँ सात दिनको भित्र बच्चा जन्मेर सात दिनको भित्र डेट भएको भन्ने थियो। त्यहाँ पछि म त्यही बेला भर्खर भर्खर आएको थिएँ, डेट भइसकेको थियो भन्ने थियो। त्यहाँ पछि अहिलेसम्म आइपुग्ने बेलासम्म त्यो आमा डेट त्यो सुटकेट जन्माउनुको उसले के अरे समस्याले मरेको गर्भकै कारणले मरेको भन्ने चाहिँ छैन। अहिले
1: खोपसिया अहिले थपिरहेको छ नि कतिपय खोपहरू, अहिले पहिला हामीले कतिवटा खोप लगाउँथ्यौँ भने त्यो अहिले त्योभन्दा बढेका छन्। कतिपय अभिभावकलाई हुनसक्छ मेरो जेठो छोरा जन्मिँदा यति मात्रै थियो अहिले पनि त्यति भए पुग्छ होला, अथवा छोरी जेठो नाति हुँदाखेरि त्यो बुझाइले पनि केही छुट्छ भन्ने कुराहरू छ। हरेक वर्ष खोपका सङ्ख्या बढिरहेछ नि,
0: हो
1: त्यो बुझाउनु पर्छ, बुझाइराख्नु भएको छ
0: अहिले एकदमै
1: जानकारी
0: छ। यो पहिला एउटादेखि सुरु भएर त अहिलेसम्म आइपुग्ने बेलासम्म 13 रोग विरुद्धको बच्चाले खोप लगाउँछ, लगाउँदै गर्ने बेलामा अहिले अझै पछिल्लो समय HPV भन्ने पनि थपिया छ, फेरि त्यो उसले किशोरी रेल लगाउने खोप होइन, त्यो पाठेहरूको मुखको क्यान्सरको विरुद्धमा लगाउने खोपहरू लगाउँछ। र पहिला हो तपाईँले भन्ने कुरा चाहिँ यो प्रश्न चाहिँ ठिकै हो, यसमा चाहिँ कस्तो भन्दाखेरि मेरो ठुलो छोराले यति लगायो, ए 5 रोगको विरुद्ध लगाएको थियो, अरू मेरो बच्चालाई पनि 5 लगायो हुन्छ भन्ने चाहिँ त्यस्तो छैन।
1: अधिकांश चले यो सुनसरीमा मात्र होइन अन्यत्र पनि त्यस्ता कुराहरू आउँछ कि,
0: हाम्रो
1: खोप लगाए हो अब त्यति भए पुग्यो होला भन्ने,
0: त्यस्तो छैन, त्यस्तो
1: 7 लगायो त्यति भए पुग्यो होला भन्ने हिसाबले
0: त्यो छैन। अहिलेसम्म त्यस्तो समस्या त्यस्तो लिएर प्रश्न लिएर आउने कोही पनि हुनुहुन्न, र कसैमा छ भने पनि त्यो चाहिँ होइन। रोगहरू त प्रतिदिन बढ्दैछ नि, रोगहरू पनि बढ्दैछ, त्यो बच्चाहरूको समस्याहरू पनि बढ्दैछन् होइन,
1: यता सेवा पनि बढिरहेछ,
0: सेवा पनि बढिरहेछ, त्योसँगै सेवा पनि बढिरहेछ। त्यही भएर पनि खोप किन लगाइन्छ भन्ने महत्त्वपूर्ण कुरा छ भन्दा पहिलो कुरा होइन, रोग लाग्नलाई भन्दा लाग्न नदिनलाई लगाउने कुराहरू हो। आज तिन कुराहरू बुझाउन सक्यो भने त के अरे अब पनि अभावमा पनि रहन्न होला, त्यो दुविधा रहन्न होला जस्तो लाग्छ। र अहिलेसम्म त्यस्तो प्रश्न चाहिँ आएको छैन। फेरि
1: कतिपयलाई जस्तो बाहिरको मान्छे यहाँ आयो भने पाइन्छ कि पाइन्न खोपसिया लिउन भन्ने अहिले पनि छ के, जस्तो यहाँको मान्छे बाहिर गयो भने त्यहाँबाट म त नयाँ हो, म त मानिलिउ सुनसरी गाउँपालिका 4 सिउरीको अहिले दाङ घोराईमा छु, तर पाइन्न होला म माथि नै गएर लाउँछु भन्ने त्यो अहिले पनि छ के, त्यो त्यो त्यस्तो सोचहरू त्यो त गलत हो नि होइन। जस्तो बाहिरका जति आए पनि यस खोपसिया पाउँछ
0: पाउँछ पाउँछ ए एकदमै पाउँछ। तर कस्तो भन्दाखेरि हामीले पनि फेरि अहिले पछिल्लो समय के छ भने चाहिँ खोप धेरै खेर गइसकेपछि पालिका अनि जिल्लाबाट पनि मान्छेको हेड टु हेड काउन्ट गरेर चाहिँ माग्दा सहज हुन्छ है भन्ने कुरा रह्यो। भएपछि हामीले चाहिँ हाम्रो खोप लगाउने बच्चा कति भन्छु पहिला अड्कल गर्छौँ, अनि त्यो अड्कल गरेर अनि त्यहाँबाट एउटा दुइटा एक्स्ट्रा कोही बाहिरबाट आयो भने दिनपर्छ भनेर जहाँ त्यो मगाएर दिन्छौँ। अब त्यही मध्येमा फेरि अब एकचोटि 3-4 बच्चा आयो भने त नपुग्नु पनि सक्छ, कहिलेकाहीँ त्यो अवस्था रहन सक्छ, नत्र भने पुग्छ फेरि।
1: तर त्यस्तो बेला त फेरि
0: होइन, फेरि त्यही चोटिमा नसकेला, त्यही सेसनमा नसकेर तर अर्कोमा चाहिँ बोलाएर दिन्छौँ, अर्कोचोटि चलाउने बेलामा फेरि बोलाएर ल है तपाईँको यो लगाउनु पर्नेछ भनेर फेरि बोलाएर दिने गर्छौँ।
1: अब मान्छे मानिस एउटा मानिस स्वस्थ हुनलाई सबैभन्दा उसको महत्त्वपूर्ण त खानपान
0: खानपान
1: र सरसफाइ दुईवटा कुरा हुन्छ. पहिलो कुरा त खानपान, उसले के खाइरहेछ भन्ने कुरा. पछिल्लो समय जुन खानपान छ नि जङ्क फुड अलिक बढी प्रयोग भइरहेछ, यसले पनि मानिसको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेछ.
0: एकदमै यो सही कुरा उठाउनु अहिले पछिल्लो समय. अहिले पनि तथ्याङ्क हेर्दाखेरि के देखिन्छ भने नेपालमा 100 मान्छे मर्दै गर्ने बेलामा 71 चाहिँ नसाने रोगकै कारण मर्छ है भन्ने छ. अब यो जङ्क फुडको मेन त्यसले देखाउने समस्या भनेको पछि गएर नसाने रोग नै हो. अनि तपाईँको के अरे यो मुटु सम्बन्धीका रोगहरू, श्वास प्रश्वास सम्बन्धीका, अनि तपाईँको के अरे मधुमेहहरू, त्यस्ता रोगहरू चाहिँ क्यान्सरहरू लगामी रोग समस्या नै यही खानपानको पनि भूमिका रहन्छ. हामीले 4 कारण भन्छौँ, 4 मध्येमा यो प्रमुख कारण यो पनि हो, खानपान नै हो. यसमा चाहिँ हाम्रो यो के जङ्क फुड अलि बढी अहिलेको अझै किशोरीहरूले बढी रुचाउने, बढी खाने गर्छन्. यसमा चाहिँ यसले यसको असर पछि देख्ने, भविष्यमा देख्ने असरको बारेमा पनि हामीले स्कुलमा पनि हामीले 1 घन्टा गर्दा स्कुललाई पनि जङ्क फुड फ्री घोषणा गरेर निवर्तनको पालामा त्यहाँ वरपर क्यान्टिनवालाले पनि जङ्क फुड बेच्न नपाउनेसम्म गराए,
1: निषेध भयो,
0: निषेध नै गराएको थियौँ यसैकै उमा रहेर होइन. तर अहिले पछिल्लो समय फेरि नसकिँदो रहेछ यो व्यवस्थापन गर्नलाई, बडो गाह्रो महसुस भएको छ अहिले चाहिँ. अनि के यो व्यापारीले पनि नमानिदिने होइन, किशोरीहरूले पनि अझै पसलेबाट बोकेर हिँड्ने, त्यो घरैबाट बोकेर हिँड्ने गर्नुहुन्छ र अलिकति समस्या यसमा देखिन्छ. र खानपान व्यवस्थापन चाहिँ महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ. यसमा हामीले दैनिकै खाने हरेक बार खाना चारका कुराहरू गर्छौँ जहिले पनि स्वास्थ्यको कुरा गर्दै गर्ने बेलामा, के अरे यो कार्बोहाइड्रेटयुक्त, प्रोटिनयुक्त भन्छौँ हामीले होइन, तिनी खानाहरू खानुपर्छ भन्ने कुरा, भिटामिन सहितको खाना खानुपर्छ भन्छौँ. तर खानपानको हिसाबमा हाम्रो त्यहाँ मिलिरह हुन्न छ, हुन त यही वरपर छ हामीसँग, तर मिलाउन सकिरहेको छैनौँ. त्यसै त्यो समस्याले गर्दा पनि कुपोषण हुने विभिन्न रोगहरू चाहिँ लाग्ने गर्छन्.
1: हामीले घरमा भएको रोटी खाजा खाइरहेको छैनौँ, तर चाउचाउ खाइरहेको छौँ,
0: एकदमै एकदमै भट्टा बेचेर होइन, सोयाबिन लिएर खाने, अनि त्यहाँबाट हाम्रो के अरे यो दुध बेचेर कोक लिएर खाने, अनि त्यो कोदो बेचेर चामल लिएर खाने, त्यो अवस्थामा पुगिसक्यो कि हामी. भनेपछि अब कति भया हुन्छ होला पछि जस्तो लाग्छ मलाई. यो हेऱ्यो भने क्या अहिलेको सिनारी हेऱ्यो भने यिनीहरू खाएको देख्यो भने त्यस्तो देखिन्छ. तर खानपानको व्यवस्थापन मिलाउनु पर्छ जस्तो लाग्छ.
1: झन्पछि समाज शिक्षित भइरहेछ होइन, अहि यहाँ पनि 12 पहिला आउँदाखेरिको यहाँको शिक्षाको अवस्था भन्दा त अहिले 12 पछि त धेरै अगाडि पढेका छौँ होला. भनेपछि त्यतिखेर 1 कक्षामा पढ्ने एउटा बच्चा अहिले त 12 भयो, 12 कक्षामा
0: पढिरहेको
1: छ, उसले 12 पास गरिसक्यो. भनेपछि यो शिक्षित छ तर जानी जानी शिक्षित मान्छेहरूले पनि जानेर गरिरहेको कमजोरी छ कि.
0: यो
1: जस्तो चाउचाउ खाँदा के असर गर्छ भनेर मलाई थाहा छ, तर मैले सेवन गर्न सक्छु अप्ठ्यारो, मैले त्यस्तो परिस्थिति किन सिर्जना भइरहेछ, बुझेर गल्ती गर्ने काम पनि भइरहेछ नि त एउटा.
0: यो यस्तो हुन्छ कहिले काहीँ यो नास्ताको रूपमा कहिले काहीँलाई फरक पाटो रह्यो, तर डेली जस्तो युज भइरहेछ कि. पछिल्लो समय हेर्ने बेला तपाईँले भने जस्तै अब
1: रोटी खानाकै रूपमा बच्चाले रोटी खाँदैन,
0: खानाकै रूपमा परेको जस्तो भइरहेको छ.
1: बच्चाले खाजा खाँदैन, मकैको गहुँको खाजा खाँदैन, कोदोको रोटी खाँदैन, फापरको रोटी खाँदैन, अनि उसले चिजबल दिने, चाउचाउ दिने भने बजारको चाहिँ जति पनि खाइदिन्छ.
0: एउटा सजिलोको लागि पनि होला अब त्यो बनाउनलाई, हाम्रो यहाँको लागि त बनाउनलाई ऊ पनि लाग्छ होइन, समय पनि लाग्ने भयो, अनि काँटा व्यवस्थापन गर्ने भन्ने कुरा पनि भयो होला. तर बजारको त के पैसा भयो भने किन्यो लियो खायो, सहजको कुरा पनि होला. त अर्को तपाईँहरू भने जस्तै शिक्षितहरूले पनि गरेको देखिन्छ यो चाहिँ होइन, यो गरेको देखिन्छ, तर यसमा बुझी बुझपुछा जस्तो भनौँ न होइन, त्यस्तै देखिन्छ. र यसमा पनि कतिपय त हामीले पनि बुझाउन नसकेको होला जस्तो पनि लाग्छ, महसुस हुन्छ, र यसमा बुझाउनु पनि जरुरी देखिन्छ.
1: केही छ स्वास्थ्यले यसबारेमा केही त्यस्ता प्रकारका अभियानहरू सञ्चालन गर्नुभएको छ, जङ्क फुड सेवन नगरौँ योबाट के असर गर्छ होइन, यसको दीर्घकालीन तत्काललाई मात्रै नभएर यसको त दीर्घकालीन असर छ नि त पछिसम्म.
0: यो त हामीले आमासँग पनि विशेष छलफल गर्छौँ, यो अझ विशेष बच्चाहरूलाई, त्यो बच्चाहरूलाई चाहिँ जङ्क फुडबाट टाढा राख्नुपर्छ भनेर अब आमासम्मदेखि लिएर, अनि त्यहाँबाट हामीले यो टोल विकासमा हरेक ठाउँमा चाहिँ कुरा गर्छौँ, यसको बारेमा छलफल गर्छौँ, यो खाना हुन्नै भन्ने कुराहरू गर्छौँ. यसको असर यो हुन्छ है भन्ने असरहरूसम्म देखाउँछ र घरको खाना र यसको परिकारको पनि अझै कतिपय त हामीले त्यो उसमा डायग्राम नै चित्रमै देखाएर घर यो हामीले यहाँ भएको खानाले यो दिन्छ यसले यो दिन्छ है अनि यसको असर यो हुन्छ यसको फाइदा यो हुन्छ भनेर देखाइदिइसकेका हुन्छौँ देखाएको पनि छौँ देखाउँछौँ पनि र यसको बारेमा पनि छलफल खानाकैमा रहेर आमासँगदेखि छलफल गर्छौँ विशेष आमासँग रहेर
1: यस्तो कार्यक्रम कहिले काहीँ विद्यालयमा जाँदा लगेर जाँदाखेरि पनि प्रभावकारी बन्छ जानुहुन्छ कहिले
0: गइ जान्छौँ हामीलाई पालिकाले पनि टार्गेट दिन्छ यतिवटा स्कुल के अरे स्कुलमा रहेर कार्यक्रम गर्नुपर्ने है पर्छ है भनेर टार्गेट पनि दिनुहुन्छ अनि त्यहाँबाट त्यही हिसाबमा पनि हामीले के सम्बन्धी कार्यक्रम गर्ने त भन्छौँ महिनावारी सम्बन्धी यस्तै गर्ने बेलामा हामीले जङ्क फुड सम्बन्धी पनि गर्छौँ
1: अझ अर्को गम्भीर कुरा त के छ भने अहिले दिवा खाजा छ विद्यालयमा विद्यार्थीहरूलाई पोसिलो खानेकुरा खुवाउनु पर्ने हो तर सजिलोको लागि चाउचाउ चिउराहरू खुवाइदिने सामान्य कुराहरू के त्यस्तो कुराहरू खुवाइराखेको पनि आउँछ त्यो सुनसरीतिर पनि छ पहिले त्यो कुरा नि हेर्नुहुन्छ जानुहुन्छ यहाँ
0: एकचोटि अब नामै त नभनौँ होइन कार्यक्रम थियो कार्यक्रममा गएको थियो त्यसो बेला दिवा खाजा ठ्याक्क समय रहेछ त्यसमा बिस्कुट बाँडिदिइरहनु भएको थियो एउटा तर पछि छलफल भयो उहाँ सरसँग पनि छलफल गऱ्यौँ अब यो खासमा के हो त खुवाउने नत्र भने त एउटा के निर्देशिका नै छ नि के मिलाएर कसरी खुवाउने भन्ने त्यो निर्देशिका नै गरिरहेको छ यसमा त त्यो निर्देशिका अनुसार यस्तो फेरि कस्तो हुँदो रहेछ भने त्यही पैसाले यहाँको त्यो अर्ग्यानिक खानालाई थोरै आउने त्यही पैसाले त्यहाँ धेरै देखिने तर फेरि उसलाई फगाउनलाई पनि सहज जस्तो हुने क्या अब घरमा खाएको खाना त त्यो के अरे घरमा त खाने त खाइरहेछ त्यही पनि स्कुलमा फेरि त्यही पनि खुवाउने भने त उसलाई पनि विद्यार्थीलाई पनि के अरे नराम्रो नराम्रो भन्दा पनि मन नलाग्दो हो अनि त्यही भएर त्यो बजारिया खाने
1: जिब्राको स्वादका कुरा गरौँ
0: जिब्राको स्वादमा चाहिँ बजारिया कुराहरू त ठ्याक्कै गुलिहाल्छ त्यसले गर्दा पनि अनि मलाई जस्तो लाग्छ
1: यसमा एउटा अलिकति गम्भीर यो रूपमा जस्तो परिकारहरू पनि अलिकति जस्तो कसरी जिब्राको टेस्टी बनाउने हुन्छ नि त जस्तो यहीँ कि गहुँको पिठोलाई रोटी मात्रै नभनेर अरू केही बनाउन सकेला मकैको पनि सामान्य खाजा मात्रै नबुटेर
0: अरू
1: केही बनाउन सकेला होइन जस्तो यहाँ फर्सीको हलुवा बनाएर खुवाइरहेको कुराहरू हुन्छ अब अलिकति केही फरक बनाउन सकियो भने त्यतातिर पनि चासो स्थानीय सरकारले पनि चासो दिनु पर्यो र हजुरहरूले पनि यो त स्थानीय सरकारलाई यस्तो प्रकारको नीति बनाउनुहोस् है कार्यक्रम बनाउनुहोस् भनेर सल्लाह पनि दिनु पर्यो कि
0: अनि त्यो त हुन्छ त्यो भइरहेछ र पछिल्लो समय हाम्रो यही स्कुललाई पनि अध्यक्षज्यूहरूसँग पनि हाम्रो गाउँपालिका अध्यक्षज्यूले पनि भन्नुभएको छ हाम्रो उसले एउटा वडा अध्यक्षले पनि भन्नुहुन्छ के छ भनेपछि यहीँ हाम्रो सर्वप्रथम पिठो बन्छ कि यहीँ हाम्रो यही वडामा बन्छ अनि उहाँबाट चाहिँ ल्याएर उहाँले ल्याएर त्यही सर्वप्रथम पिठो चाहिँ दिने है भन्ने कुराहरू चाहिँ छलफल गर्नुभएको छ के अरे हप्तामा तिनचोटिसम्म त्यो दिने भन्ने कुरा अब अर्ग्यानिकको लागि त्यो पनि राम्रो हुन्छ त्यो दिनुपर्छ है भन्ने कुराहरू उठेको छ पछिल्लो समय उठेछ फेरि यो कुरा यसको विषयमा चाहिँ उठेकै छ जङ्क फुड
1: अनि अर्को हाम्रो खानपानको शैली पनि के हो भने हाम्रो बारीमा साग त्यत्तिकै गइरहन्छ तरकारीहरू पनि दुई तिन प्रकारको हुनसक्छ अनि सिजनेबल तरिकाले अनि अब हामीहरूसँग खानेकुरा पनि मकै होला गहुँ होला कोदो होला हरेक होला त्यसलाई रोटेसनको हिसाबले पनि नखाइदिने जस्तो आज कोदोको परिकार खायो भने भोलि मकैको पर्सि गहुँको त्यसरी बिहान दिउँसो बेलुका नखाएर यो हरेक बार खाना चारका कुरालाई रोटेसनमा नलैजाने कि आटो खाँदाखेरि ढिँडो खाँदा ढिँडो ढिँडो खाने भात खाँदा भात भात त्यसरी खाने अनि भात र आलुको तरकारी खाने भने त त्यो
0: एउटै चिज कार्बोहाइड्रेट मात्रै गयो होइन
1: आलु मात्रै खाए पनि भातको काम त गर्छ आज साग खायो भोलि साग खायो पर्सि साग सागै साग मात्रै खाइदिने तर बारीमा अर्को तरकारी पनि हुनसक्छ काउली हुनसक्छ यो विषय अरू केही हुनसक्छ भनिसकेपछि यो रोटेसनलाई पनि नल्याइदिने क्या जस्तै यो चाउचाउ किनेर खाने ठाउँमा अन्डा किनेर पनि त खान सक्छ नि त
0: सकिन्छ
1: बचल त अन्डा खान्छ
0: खान्छ
1: त्यो अन्डालाई कहिलेकाहीँ अमलेट गर्ने होला बोइल गर्ने होला त्यसलाई विभिन्न परिकारले
0: गराउन सक्छ
1: 20 रुपियाँको एउटा चाउचाउ पर्छ नि त्यो माथि अलिकति तलमाथि होला एउटा अन्डा आउँछ यिनी कुरा पनि सही तरिकाले युटिलाइज प्रयोग हुन सकिरहेको छैन नि त हाम्रा लोकल लेभलमा भएका खानेकुराहरूलाई पनि
0: यो छैन पछिल्लो समय त हजुरले भने जस्तै रोटेसन भयो भने अलि मिठो हुन्थ्यो होला होइन स्वादका कुरा फरक हुन्छ नि त जिब्रोलाई अनि त्यो पनि
1: स्वस्थ हुनलाई पनि
0: स्वस्थ हुनलाई पनि भयो अनि स्वादमा पनि फरक पऱ्यो रुच्ने कुरा पनि रह्यो अब हजुरले भने जस्तै त्यो भातै भात अनि ढेडै ढेडो भयो भने पनि मजा त भएन होइन त्यो परिकार मिलाउनु पर्छ भन्ने हो यो हाम्रो स्वास्थ्यको पनि भूमिका रहन्छ फेरि यो गराउनुपर्छ यसरी जान्दा राम्रो हुन्छ है भन्ने कुराहरू चाहिँ रह्यो यो यो विषयमा पनि छलफल गर्नु गराउनु पर्ला अब भन्ने
1: त्यही त यसलाई अब कार्यान्वयनतिर पनि लैजानु पर्यो र पहिलो कुरा त जनचेतना फैलाउनु पर्यो यसमा
0: एकदमै
1: आम नागरिकहरूले बुझ्नु पर्यो कि जस्तो हामीले बिहान एउटा चिज खायौँ भने दिउँसो अलग अर्को खानुपर्छ, अर्को केही त्योबाट फरक तत्त्वहरू पाइन्छ भन्ने कुरा
0: हामीले भन्नु त भनिरहन्छौँ। हामीले चाहिँ हाम्रो खानामा चाहिँ जहिले पनि चार प्रकारको खाना चाहिँ मिसिएको हुनुपर्छ भन्छौँ हामीले। भन्दै गर्ने बेलामा हामीले अन्नजन्य कुराहरू पनि हुनुपर्छ, अनि अन्नजन्य मात्रै भएर पनि भएन, दलहन टाइपको होइन गेडागुडी पनि हुनुपर्छ, अनि भिटामिनहरू भएका हरिया सागपातहरू पनि हुनुपर्छ, र माछा मासु अन्डा पनि मिसिएको हुनुपर्छ। त्यसले बोल्न हाम्रो सन्तुष्ट आहार बन्छ, हाम्रो पोसिलो आहार बन्छ र हामीलाई के अरे स्वस्थ राख्छ भन्ने कुराहरू त छलफलमा राख्छौँ। राख्दै गर्ने बेलामा अब मिलाउने परिकार चाहिँ मिलाउनु पर्यो है भन्ने कुराहरू चाहिँ रह्यो।
1: जस्तो चाडपर्व आए पनि मासु हुन्छ, हरेकको घरमा मासु, त्यो एक हप्तासम्म
0: उसैले नै अझै बिगार गर्छ क्या, मान्छेलाई बिरामी नै बनाइदिए हुन्छ रहन्छ होइन, पखला लगाइदिएर हुन्छ त्यो एक उसै खायो
1: त्यस्तो भयो। तर यसलाई मिलाएर खाने यो चेतनाकै कमी हो, यो
0: चेतना पनि हो र अर्को पोषका कुरा पनि कति छन् भन्ने हो। अब के अरे यहाँसम्म अब आइपुग्दैन, यहाँ हुँदैन, प्राप्त के अरे पाइँदैन भने त त्यो पनि नसक्ने कुरा त रह्यो नै मासुका कुरामा चाहिँ, नत्र पनि हरिया सागपातको कुरा त आफैले गर्ने कुरा नै रह्यो त्यो चेतना चाहिँ जगायो भने। अर्को नलगाएको पनि होइन कि, यो पहिला आएन सस्ता थियो ल, प्रत्येक घरमा के अरे करेसाबारी त रह्यो नै, अनि अन्डा गराउनलाई पनि कुखुरा नै बाँड्यो कि, बाँड्यो खोर बनाइदिने काम गर्यो, तर दीर्घकालीन रूपमा रहेन कि ती
1: प्रोजेक्ट सन्जी सस्ता रन्जी
0: रन्जर चाहिँ उसको लागि गरिदियो जस्तो गरे, तर पछि सस्ता पनि गयो अनि मान्छेले त्यो पनि गइगयो, त्यो पनि उयो प्रोजेक्टले लगाएर गए जस्तै भइगयो कि मान्छेको त्योसम्म भने चाहिँ उसको लागि गरिदिने भन्ने यो चेतनाकै ऊ पनि हो, अभाव पनि हो एउटा यो त। र अर्को करेसाबारीको लागि पनि धेरै गर्नुभयो, आइना क्लिन गऱ्यो, स्वास्थ्य हिँड्यो, ओडा हिँड्यो, कृषि शाखाबाट हिँडेर हामीले करेसाबारी चाहिँ बनाउनु पर्छ है भनेर करेसाबारीको सम्बन्धीको तालिम दिएर कृषिले पनि गराउँदा पनि हामीले विशेष गरेर हजार दिनलाई छुन्छौँ, जहिले पनि छुने बेलामा त्यो ग्रुपलाई राखेर गराउँदै गर्ने बेला पनि हाम्रो लागि हुन्छ त भने पछि नगरिदिने होइन, बुझाउँदा पनि नगर्ने भनेपछि त्यो समस्या पनि छ एउटा।
1: भने अहिले करेसाबारी पनि जुन
0: देखिँदैन त्यति
1: कम भइसक्यो
0: देखिँदैन, कसै कसैको त छ अझै पनि छ, नत्र भने पराएको छैन अझै पनि। हेर पनि उयो सिजनमा भएको त्यो सागहरू, तोरीका सागहरूलाई उस के निकाल्यो अनि दामबाट उसन्यो र सुकायो, पछि त्यही सुकाएको उ र आलु खाने चलन त्यही नै रह्यो, अहिले पनि त्यही नै छ। करेसाबारी फेरि कस्तो भन्दाखेरि अघि नै पनि कुरा आइसक्यो, एक महिना माथि हुने, एक महिना तल हुने, अनि त्यहाँबाट करेसाबारी कहाँ सिर्जना गर्ने होइन, अनि त्यहाँबाट एक ठाउँ बसे पो आफ्नो वरपर गराउन पनि सहज हुन्थ्यो, अनि फेरि यहाँ गाउँमै बनाउँदा पनि गुजुक्क परेको ऊ छ के अरे समुदाय छ, अनि आफ्नै पशु पन्छीले फेरि खाइदिने के, बार घेरा बार नहुने, पशु पन्छीले खाइदिने, त्यो भएर पनि यो अलि राम्रोसँग हुन सकेको छैन।
1: अर्को जस्तो यसमा कुरा गरौँ, दुध सेवन गर्दा के हुन्छ, दही सेवन गर्दा के पाइन्छ, आखिर घिउ बन्न त आखिर यो सबै एउटै चिजबाट दुधबाटै बने हो नि त, दुध खाँदा हरेक कुरा फरक पाइन्छ, दहीले फरक तत्त्व पाइएला, घिउ खाँदा फरक हुन्छ, यस्ता कुराहरू मान्छेको बुझाइ के हो भने एउटै चिजबाट बनेको भन्ने पनि कहिले काहीँ, आखिर दही खाए भयो यो दुध किन खानु पर्यो भन्ने बुझाइ।
0: त्यही त परिकारमा जहिले पनि हामीले चाहिँ पशुजन्य भन्छौँ नि, पशुजन्यमा दुध दही घिउ भन्छौँ, त्यसमा पाइने हजुरले भने जस्तै फरक नै पाइन्छ, दुधबाट बढी क्याल्सियम पाइएला होइन, अनि उसबाट के घिउमा बढी फ्याटहरू पाइन्छ होइन, अब त्यो उसमा दहीमा हेऱ्यो भने अब दहीमा पनि त्यही किसिमको अब के अरे यो भिटामिनहरू सी टाइपकाहरू पाइन्छन्, तिनीहरू फरक फरक पाइन्छन्, तर मान्छेहरू चाहिँ एउटैबाट सबै पाइन्छ भन्ने त हुँदैन फेरि होइन, त्यो आवश्यकता अनुसार चाहिँ के खाने भन्ने हो, त्यो चाहिँ गर्नुपर्छ भन्ने लाग्छ खान।
1: अब यसमा त जुन करेसाबारी छ नि, मानिस स्वस्थ हुनको लागि त अर्ग्यानिक हिसाबले करेसाबारीमा उत्पादन गरेका खानु पर्यो सागपातहरू, अब फलफुल पनि उत्पादन गर्न सकेला, अझ यो फल सिजनेबल फलफुलहरू पनि खाने, यस्ता कुरा त गम्भीर रूपमा तल त बस्ती स्तरमै पुगेर सचेतना फैलाउने फेरि आवश्यक देखियो नि त
0: छ। यो कस्तो छ भन्दाखेरि एउटा त सिजनेबल चाहिँ हुन्छ र त्यो बेलामा खाइरह देखिन्छ, अनि अघि पछि पनि त खानु पऱ्यो नि, त्यो चाहिँ हुँदैन, त्यो चाहिँ देखिन्न पछिल्लो समय, त्यो देखिँदैन, यसमा चाहिँ हामी मात्रै लागेर पनि नहुँदो रहेछ, यसमा चाहिँ बहुआयामिक क्षेत्रहरू चाहिन्छ नै। त्यसलाई हामीले मात्रै ल है यो खानुपर्छ भने तिमीले खानालाई अब महसुस त हामीले बनाउँला, तर उनीहरूसँग कति पुग्दैन नि, नपुग्यो केले हेर्ने त, स्थानीय तहले हेर्ने कि वडाले हेर्ने कि, त्यो फेरि लगाउनलाई पनि त फेरि चाहिएला, त्यहाँ कृषिले हेर्ने कि, अनि त्यो हरेक पाटोहरू मिलेर गयो भने चाहिँ यो समुदाय स्तरबाटै लिएर माथि आउन सकेला, नत्र भने एक्लै स्वास्थ्य मात्रै लागेर पनि गर्नु, हामीले महसुस त गराउँला खानुपर्छ भनौँला, तर स्वास्थ्यले खानुपर्छ भनेर मात्रै नहुने होइन, त्यसलाई चाहिँ अब वडाले के उपलब्ध गराइदिनु पर्छ, त्यसको लागि अब बिउ उपलब्ध गराइदिनु पर्ने हो कि टनेलहरू गराइदिनु पर्ने कि होइन, अनि स्थानीय तहले अनि कृषि प्राविधिकले कसरी लगाउने होइन, कसरी उब्जाउने भन्ने कुराहरू सिकाउने हो कि, यो चाहिँ सबै मिल्यो भने चाहिँ होला, नत्र भने यो स्वास्थ्यले मात्रै पनि हामीले त गर्ने पाटो त गर्छौँ नै तर त्यति प्रभावकारी चाहिँ हुन्छ जस्तो लाग्दैन।
1: अर्को हामी विभिन्न समुदायमा पुग्छौँ, विभिन्न गाउँटोलहरूमा पुग्छौँ, एउटा पछिल्लो समय के छ भने देखासिकी त्यो पल्लो घरमा यति कार्टुन चाउचाउ आयो, यति कार्टुन कोक फ्यान्टा आयो, त्यो अलि हुने खाने हो कि त्यसको वेट अलि माथि भयो कि हाइट अलि माथि भयो कि त्यो उच्च ओदाको भयो कि भन्ने हिसाबको त्यो पनि छ कि अहिले
0: पछिल्लो समय हो
1: दुध खानुपर्ने ठाउँमा अघि पनि हामीले कुरा
0: अब अहिले चाहिँ कुरा गर्ने भने त बिरामी भेट्न जाने कोक लगेर जानेछ, यता हेर्नुभयो भने त्यो पछिल्लो समय कोक के बढी भित्रेको त्यो अझै पनि पसलमा हेऱ्यो भने कार्टुन कोकहरू
1: अहिले एउटा गलत कुरा छ, ग्यास्ट्रिक चिल्लो कटाउँछ, ग्यास्ट्रिक सन्चो हुन्छ,
0: त्यो होइन
1: ग्यास्ट्रिक बनाउने त्यो एकदम भरम त्यो छ के
0: त्यसो
1: फ्यान्टा खाएपछि यो कोल्ड ड्रिङ्क्सहरू खाएपछि
0: यसरी ग्यास बढाउँछ नि त्यसले झन् बढाउने हो त्यो गराउने होइन कि यसले चिल्लो कटाउने होइन झन् बनाउने हो
1: तर कटाउँछ भन्ने बुझाइ छ
0: बुझाइ त्यो रङ गलत बुझाइ हो त्यो होइन झन् ग्यास्ट्रिक बनाउन चाहिँ प्रेरित गर्छ त्यसले चाहिँ त्यो गर्छ यसमा पनि कोल्ड ड्रिङ्क्स पछिल्लो समय धेरै भित्रिया छ यसले पछि यसले समस्या चाहिँ ल्याउँछ नै पछि ल्याउँछ नि अहिले पनि हेर्ने भने हाम्रो हरेक बच्चा घाटमा पनि त्यही देखिन्छ बुढाबुढी घाटमा पनि त्यही बिरामी भेट्ने बेला पनि त्यही है हरेक कुरामा त्यही जङ्क फुड नै प्रयोग भएको देखिन्छ यसलाई चाहिँ हामीले जहाँबाट हो हटाउनेतिर लाग्नुपर्ने हो अब हामीले नखाऊ भनेर त भन्छौँ नखाऊ भनेर भन्दै गर्ने बेलामा अब कसरी हुन्छ त्यसलाई पनि रोक्नेतिर पनि स्थानीय तह पनि लाग्नुपर्छ जस्तो लाग्छ
1: त्यसमा त राज्यको पोलिसी अलिक कडा
0: हुनुपर्छ
1: सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकारकै पोलिसी कडा हुनु पर्यो सर अब हामी अन्ततिर छौँ अन्ततिर अब जस्तो स्वास्थ्य संस्थामा गर्भवती हुन आएपछि तातो चिसोका कुराहरू चिसोमा चिसो हुन्छ तातो हुन्छ तातोमा अनि अलि त्यति राम्रोसँग कुसार परिन्छ भन्ने शब्द के जस्तो यो अब यो त्यति राम्रो व्यवस्थित तरिकाले हुँदैन घरमै बरु राम्रोसँग तातो चिसो खाने ट्याक्क यहाँ ठिक छ भन्ने अहिले पनि त्यो बाध्य छ जबरजस्ती नै यो म त्यहाँ नजाने हो भने स्वास्थ्य संस्थामा गएर बच्चा नजन्माउने हो भने मलाई ओडाबाट आउने सुविधा कटौती हुन्छ कि मलाई नराम्रो तरिकाले हेरेर गाली पो गर्छ कि कसैले यति गाली खानको लागि बच्नको लागि मात्रै म जान्छु भनेर अहिले पनि त्यो भनिरहेछन् अनि यो यो किन अहिले पनि यो भाष्य सिर्जना भइरहेछ किन हट्न सकिरहेको छैन
0: यस्तो रहेछ हामीले बच्चा जन्माउनु पनि ल्याऊ भन्छौँ होइन ल्याऊ ल्याऊ भन्छौँ अनि त्यहाँबाट फेरि चौबिस घन्टासम्म नै बसाल्ने भन्छौँ क्या पिएनसी गर्नेलाई पनि चौबिस घन्टासम्म बसाल्ने भन्छौँ अब त्यो भन्ने गर्ने बेलामा व्यवस्थापन के छ त तपाईँलाई पनि कुरा उठाउनु भयो चिसो टाटोको कुराहरू छन् त्यो छ अनि पछिल्लो समय गाउँपालिकाले हामीलाई चाहिँ राम्रै गरेका छ यो हकमा चाहिँ त्यो सम्बन्धित मान्छेलाई खानको लागि भनेर पनि बजेट अलिकति छुट्याइदिएको छ सम्बन्धित सुटकेटलाई खानको लागि है भनेर बजेट पनि अलिअलि छुट्याइदिएको छ अनि प्लस तातो चिसो लागि त अब हिटरहरू चिसो बेलामा हिटरहरू दिने कुराहरू छ फ्यानहरू जोडेका कुराहरू छन् सबै छ अहिले चाहिँ पर्याप्त सुविधा छ तर पनि मानसिकता नै अझै पनि घर गएपछि अझै त आगो तापेर बस्ने अनि त्यहाँबाट के अरे
1: बच्चालाई मजाले सेक्ने
0: भन्ने कुराहरू चाहिँ छ तर पनि हामीले पनि पछिल्लो समय बुझाएका पनि छौँ भनेका पनि छौँ गरेका पनि छौँ के भन्छ गरेछौँ भने चाहिँ हामीले चौबिस घन्टासम्म यहीँ बस्नुपर्छ अनि हिटर लगाइदिएर त्यो तातो बनाउने कुराहरूलाई बच्चालाई पनि अलिक हाम्रो बच्चालाई पनि राख्नलाई के अरे अरू सामानहरू छन् होइन तिनी उहरू के अरे बेडहरू छन् त्यसमा राखेर बच्चालाई पनि राम्रै गराएको छौँ भने चाहिँ आमालाई पनि चौबिस घन्टासम्म यहीँ बस्नुपर्छ भनेर खानको लागि ग्यासहरू भाँडा कुराहरू सबै दिएर राखिदिएका पनि छौँ बस्नको लागि त्यो बेडहरू पनि छ
1: पहिलाको मान्छेले कतिले कुरा गर्नुहुन्छ मेरो बाह्र भाइना हो तर छ भाइना मात्रै बाँचे छ भाइना डेड भयो भन्ने हिसाबले हामीले त्यो कुरालाई गम्भीरतापूर्वक लिनु पर्यो किनभने हिजो यो सुविधा थिएन घरमै बच्चा जन्माउँदा तातो चिसोको कुरा गर्दाखेरि यो स्वास्थ्यको सुविधा नहुँदाखेरि छजना बच्चा त अकालमा गुमाउनु पर्यो नि त
0: हो त्यो बेला हेर्नु न अब बाह्रवटै बच्चा जन्माएका आमाहरू हुनुहुन्छ होइन उहाँहरूले छवटा बच्चा किन मरे त भन्ने कुरा पनि त ठुलो रहला नि होइन अहिले दुईवटा मात्रै बचाएर बच्चा जन्मेर पनि त बचाएका छन् त स्वास्थ्यमै भएर
1: बाल मृत्यु दर त अत्यन्त न्यून छ नि त
0: अहिले त न्यून धेरै कम भइसकेको छ नि अझै पनि राज्यले सोचे जस्तो त भएको छैन तर पनि पहिलाको तुलनामा हेऱ्यो भने त धेरै कम भइसकेको छ बच्चाहरूलाई पनि अत्यावश्यक स्याहारका कुराहरू हुन्छन् बच्चा जन्मिने बित्तिकै अब हामीले गर्नुपर्ने छ के पाँचवटा अत्यावश्यक स्याहारका कुराहरू छन् त्यो कुरा हामी त स्वास्थ्य म त गर्छौँ घरमा त हुन पाउन्न अनि त्यहाँबाट तुलनात्मक रूपमा पनि अलि त्यो बच्चाभन्दा त्यो शिशु भर्खर जन्मेको शिशु मर्ने चान्स बढी हुन्छ त्यही भएर पनि पहिला बढी मर्थ्यो भने चाहिँ अहिले चाहिँ हामीले तिन सिआरहरू यहीँबाट उपलब्ध गराएपछि अलि सुत्केरी हुन सस्तामा आएपछि अनि बच्चालाई पनि के अरे बच्चालाई पनि बच्चाको मृत्यु दर पनि कम अनि आमा पनि नमरेको
1: छ महिनाभित्रै पानी खुवाइदिने बच्चालाई के किन खानेकुराहरू खुवाइदिने चटाइदिने यो समस्या एउटा छ होइन जस्तो छ महिनासम्म आमाको दुधले पुग्छ तर आमाको दुध पुगेन भन्ने हिसाबले त्यो मनोवैज्ञानिक हिसाबले आउ दुध आउने आमालाई दुध नआउने भन्ने गरिरहेको छ कि समाजले
0: पछिल्लो समय हेऱ्यो भने पनि यो प्याकेटका दुधहरू खुवाउने अनि दबाका दुधहरू खुवाउने चलन चाहिँ छ अनि हाम्रोमा यो चाहिँ यो ग्रामीण क्षेत्र भएर पनि होला यतातिर त्यस्तो देखिँदैन यतातिर चाहिँ दुध नै खुवाउनुहुन्छ अनि तपाईँले भने जस्तै पानी खुवाउने अझ त्योभन्दा नि संस्कारसँग जोडेर छोरीलाई पाँचै महिना खुवाइदिने छोरालाई चाहिँ छ महिना खुवाउने भन्ने होइन त्यो चलन चाहिँ छ यो यसलाई चाहिँ हामीले
1: चटाइदिइहाल्ने भात मुखमा हालिदिइहाल्ने
0: लगाइदिइहाल्ने अनि यो चाहिँ हामीले चाहिँ यो गर्नुहुन्न है भनेर हामीले आमासँग पनि विभिन्नबाट क्षेत्रबाट पनि भनेका छौँ छ महिनासम्म चाहिँ हाम्रो पनि रेकर्ड पनि रहन्छ फेरि कसले खुवायो कसले खुवाएन भनेर हामीले पालिका पनि पठाउनु पर्छ हामीले डिएचएस टूमा भर्नुपर्छ त्यो चाहिँ हामीले एकिङ गरेर उ गर्छौँ र त्यो
1: सुधार
0: एकदम सुधार छ यसमा चाहिँ हामीले छ महिनासम्म किन बच्चालाई किन खुवाउनु पर्दैन त भन्ने कुरा होइन बुझाउनु पर्ने नि आमालाई होइन सानो हुन्छ के आमा सय हुन्छ त्यसमा त आमाको दुधले सम्पूर्ण पुग्छ पानीको मात्रा पनि त्यसैमा हुन्छ पौष्टिकता पनि त्यसैमा हुन्छ भन्ने कुराहरू बुझाएर अनि बुझाएर पनि योलाई चाहिँ छ महिनाभित्रमै खुवाउनेलाई चाहिँ हटाएको छ
1: अन्तिममा मैले सोध्न सुधाएको कुरा यसले भन्नेपर्ने त्यस्तो के छ सर
0: त्यस्तो छैन त्यस्तो छैन हजुरहरूले यहाँसम्म आएर यहाँ सिउरीसम्म आएर दुःख गरिदिनु भयो त्यसलाई विशेष धन्यवाद हाम्रो टिम प्राविधिक सर तपाईँलाई विशेष गरेर र सिउरी हेर्ने बेलामा देख्ने बेला यस्तो छ तर भित्र हेऱ्यो भने पनि मिलनसार छ ठाउँ मिलनसारहरू मानिसहरू मिलनसार छन् स्वास्थ्यमा पहिलाको भन्दा अलिक सुधार चाहिँ भएको देखिन्छ अनि त्यो नै छ
1: हस् महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई विशेष धन्यवाद
0: हस् धन्यवाद
2: अहिले तपाईँले सुन्नुभयो सुनसहरी गाउँपालिका वडा नम्बर 4 सिउरीमा रहेको सिउरी स्वास्थ्य चौकीका प्रमुख खड्गबहादुर गाहा मगरसँग हाम्रा सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी उक्त कुराकानी सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं आजको कार्यक्रमको हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि सुनसहरी गाउँपालिकाको कार्यालयमा र तपाईँले अहिले सुनेर रहनु भएको रेडियोमा पनि सुझाव पठाउन सक्नुहुन्छ हौस् त यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मीलाई धन्यवाद अर्को श्रृङ्खलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौँ आजको कार्यक्रमबाट म पनि बिदा हुन्छु रेडियो सुन्दै रहनुहोस् नमस्कार
3: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ अब सुन्नुहोस् पूरा समाचार
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफुल खाऊ
3: मद्यपान र धुम्रपान सेवन नगरौँ
4: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
12: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
24: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
25: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
26: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
27: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
28: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
29: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
30: हो र,
29: होइन होला त्यस्तो त।
0: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
29: केही भएन मिस,
0: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
29: हुन्छ।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।

0: बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन
6: बोर्ड।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय।

0: पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: माउ किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, म
18: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
23: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
24: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
7: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
22: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
10: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाडकम्मर दुख्ने, पाठेघर खसे जस्तो हुने, पाठेघर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।